0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9894-27-359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
7: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
7: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
9: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।
10: प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 26 गते शुक्रबार, जुलाई 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राष्ट्रपतिद्वारा चार अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र कार्यदलमाथि दलहरूको विमति, प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण।
1: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै, 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बेहोर्ने।
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल किसान भने रित्तै, बकेउता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै।
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, यूले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने, चीनमा एक जुत्ता कारखानामा आग लागे हुँदा 28 जनाको मृत्यु।
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ीबीच कड़ा प्रतिस्पर्धा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा बर्खामा डेंगी संक्रमणको जोखिम बढ़दै गरेको प्रसंग।
1: डेंगी भाइरसको संक्रमणबाट 6 महिनामा 2 जनाको मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी यता देशभर 1200 भन्दा बढ़ीमा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धेरैले अस्पतालमा उपचार गराएका छन्। साउनदेखि असोजसम्म डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। महाशाखाका अनुसार सरकारले साउनदेखि 3 महिनासम्म देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने पनि जनाएको छ। साउन भदौ र असोज महिनाभर डेंगीबाट बस्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउने मन्त्रालयले जनाएको हो। बर्खायाममा पानी जम्दा डेंगी सार्ने लामखुट्टेको संख्या बढ़ने भएकाले अभियान सञ्चालन गर्न लागि महाशाखाको भनाइ छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने, टोल टोल र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ। यसैबीच त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। हालवीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी भएको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री शोधन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिले गैराती वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुभएको थियो। त्यसपछि उहाँलाई भारत लैजान आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाएको र उपचार खर्चका कारण कुनै समस्या हुन नदिने समेत जनाइएको छ। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ भने सरकारले घाइतेको उपचार, सुरक्षा र आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेको छ।
0: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख विपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्य दलले बनाएको बहसपत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
4: संविधानको बारेमा तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान कति सबित ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा उत्पन्न गरेर चाहिँ
3: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
5: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
3: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
6: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
3: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
7: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो, अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ, सरकारले पनि दलहरूलाई ट्रस्टमा लिन पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
3: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा 113(2) बमोजिम गैराती विधेयकहरू प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सरकारी सहकारी पहिलो संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक 2083 रहेका छनृ। चारवटै विधेयक हिजो संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणसँगै ती विधेयक अब कानूनका रूपमा कार्यान्वयनको बाटो खुल्नेछ। यता सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल गरिएको थियो। ती अध्यादेश बिहिबारदेखि निष्क्रिय भएका छन् जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय बनेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
8: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू, कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
1: सरकारको गोदाममा मल, किसान भने रित्तै बक्यौता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
10: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
11: पसिनाको सम्मान, समानताको अभियान
1: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री सहित 13,660 छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण सम्बन्धीको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारी सम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले 31 वैशाखमा गोठापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी 1 महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न ताकेता गरेको थियो। विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा शीर्षकमा अर्को खबर छ भने मिटर ब्याजी पीड़ित फेरि काठमाडौँ मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 14 वर्षदेखि रोकिएको हेटौडा ढल्केबर प्रसारण लाइनको हट्यो अवरोध शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। त्यस्तै एडीबीले बढ़ायो नेपालको आर्थिक वृद्धि दरको अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा रूपान्तरण र पुनर्संरचना बहस सर्वेक्षण 87.6% मत नेतृत्व फेर्ने पक्षमा शीर्षकमा अर्को खबर प्रकाशित छ। एमालेको रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 को मत सर्वेक्षणमा 87.6% मत वर्तमान नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ। हिजो महासचिव शंकर पोखरेललाई अभियानका तर्फबाट बुझाएको सर्वेक्षण प्रतिवेदनले यस्तो मत देखाएको हो। सर्वेक्षणमा सहभागी मध्ये 10.5% मात्रै हालकै नेतृत्व ठिक भएको प्रतिक्रिया दिएका छन् भने 1.9% सहभागी तटस्थ बसेका छन्। सर्वेक्षण प्रतिवेदनमा भाग लिइनेको संख्या भने खुलाइएको छैन। त्यस्तै सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा कर्मचारीलाई अनुशासनमा कस्तै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसका लागि नयाँ आचार संहिता पनि लागू गरिएको छ। त्यस्तै भित्रपृष्ठमा बुढेसकालमा पढ़ाएको भोक मेर्दै लालबहादुर 69 वर्षमा क्याम्पस भर्ना शीर्षकमा गोर्खाको खबर प्रकाशित छ।
0: कान्तिपुरको अर्थपृष्ठमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको भेट, नीतिगत सुधार र व्यवहारिक समस्या समाधान गर्ने प्रतिबद्धता शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीसँग भेट गर्नुभएको छ। समयमा आयोजना सम्पन्न गर्न, व्यवहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको खबरमा उल्लेख रहेको छ। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टार लिंक, नीतिगत गाँठो कायमै शीर्षकमा अर्को खबर छ। नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सैटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट हब बन्ने अनुमान रहेको खबर रहेको छ। यो खबर सजना बरालले काठमाण्डुबाट लेख्नु भएको हो। बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सैटेलाइट इन्टरनेट सेवा प्रदायक स्टार लिंकलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पृष्ठमा सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा अर्को खबर छापिएको छ। यसपालि रौतहटका किसानका अनुसार पर्याप्त मल नआएको भन्दै सहकारी पन्छिने गरेका छन्। किसान दिनहौ सहकारी धाएर रित्तै फर्किन बाध्य छन्। समयमै मल हाल्न पाएन भने उत्पादन घट्ने चिन्ता उनीहरूमा छ। आफ्नै देशका सहकारीमा मलको दाना पाइँदैन, भारतबाट ल्याउन खोज्दा पनि पाइँदैन। विजयपुरका किसान सहदेव चौधरीले भन्नुभयो, भारतमा मल बिक्रीमा कडाई गरेको सुनेर साथीहरू भारत गएका छैनन्। गोदाममा मल भए पनि किसानले पाएनन्। अर्को खबर पनि छ, खबरमा पर्साको बहुदर माई एकका चन्द्रिका प्रसाद शाह हिजो वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा यूरिया मल खोज्दै पुग्नु भएको थियो। उहाँले 6 बिघा मध्ये 3 बिघामा रोपाई गरिसक्नु भएको छ। रोपिएको खेतमा यूरिया छर्नुपर्ने बेला भए पनि मल नपाउँदा बाली बिग्रिने चिन्तामा उहाँ रहनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा भौतिक प्रगति आधा भन्दा कम शीर्षकमा हरिप्रसाद कोइरालाले उर्लाबारी झापाबाट लेख्नु भएको खबर छ। विस्तार भइरहेको महेन्द्र राजमार्गको काकडभित्ता लौकही सड़क खण्डको ठेक्का अवधि 2083 साल माघ 18 गते सकिँदैछ। हालसम्म भौतिक प्रगति भन्ने आधा भन्दा कम रहेको खबरमा उल्लेख रहेको छ। यस्तै अनुदानमा कृषि उपकरण शीर्षकमा बरहा क्षेत्रबाट लेखिएको खबर पनि रहेको छ भने रासायनिक मलको चरम अभाव को विषय गोर्खा पत्रले पनि समेटेको छ। धान खेतीका लागि 73,000 टन डीएपी आवश्यक छ तर मल भने पाइएको छैन, मलको चरम अभाव रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रकै अधिकांश योजना कार्यान्वयन चरणमा शीर्षकमा अर्को खबर रहेको छ भने भारतीय पर्यटकको नेपाल मोह शीर्षकमा काठमाण्डुबाट मीनराज भण्डारीले लेख्नु भएको खबर समेत छापिएको छ। गण्डकीको बाझो जग्गामा गाजा खेती गर्न सकिने कुरा खबरमा रहेको छ। भित्री पृष्ठमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिन तयारी रहेको खबर पनि उल्लेख रहेको छ। यो खबर लमजुङको हो। लमजुङ बेसी शहर नगरपालिकाले उत्कृष्ट उत्पादन गरेका 13 किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ। उत्पादनमा हात अनुदानमा 7 कार्यक्रम अन्तर्गत बाली उत्पादनतर्फ 6 र मह उत्पादनतर्फ 7 गरी 13 किसानलाई प्रोत्साहन रकम दिइएको हो। सबैभन्दा बढ़ी बाली उत्पादनतर्फ वडा नम्बर 11 किसान सीताराम विश्वकर्माले 78,129 रूपियाँ र मह उत्पादनतर्फ वडा नम्बर 4 किसान पवन गुरूङले 51,787 रूपियाँ प्रोत्साहन अनुदान प्राप्त गर्नुभएको छ। अवैध टहरा हटाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो सुलीकोटको खबर हो। गोर्खा नगरपालिका 11-12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका टहरा 7 दिनभित्र हटाउन निर्देशन दिइएको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा लागू औषध कारोबार राष्ट्रिय चुनौती बन्दै सहकार्यमा मात्रै नियन्त्रण सम्भव शीर्षकमा खबर छापिएको छ। यो खबर कृष्ण किसी र गोविन्द केसीले लेख्नु भएको हो। नेपालमा लागू औषधको प्रयोग ओसार पसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीको रूपमा देखा परेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा नेपाली वस्तु निर्यातमा बेला बेलामा भारतको किन झमेला शीर्षकमा खबर छापिएको छ। काठमाडौँ वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा उगट्ने भारतसँग नेपालको निर्यात व्यापारमा बेला बेला समस्या देखिने गरेको छ। नेपालको कुल आयात र निर्यात व्यापार दुवैमा भारतीय हिस्सा 2/3 भन्दा धेरै छ। आयात भन्दा निर्यातको अंश झनै ठूलो छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएर पनि भारतले नेपाली वस्तु निर्यातमा समय समयमा गैर भन्सार अवरोध सिर्जना गराएर समस्या निम्त्याउँदै आएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 3,800 नागेपछि संयुक्त राष्ट्रसंघले राहत तथा पुनर्स्थापनाका लागि तत्काल 30 करोड़ अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ। भूकम्पका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने हजारौं अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन्। युरोपेली संघ यूएले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिश गर्ने अपेक्षा गरिएकाले त्यसले गर्मीयामदेखि नयाँ व्यवस्था लागू हुने समेत सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क ग्रीस स्पेन लगायतका युरोपेली मुलुकले पनि त्यस्तै नीति अपनाउन दवाब बढ़ाएका छन्। यद्यपि यूएईभित्र सबै प्रकारका सामाजिक सञ्जालमा पुनः प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीहरूले उल्लेख गरेका हुन्। र चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा 28 जना मृत्यु भएको छ। आगो निभाउन दर्जनौं दमकल तथा उद्धार कर्मीहरू खटिएका थिए। फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुई टेक जुत्ता कारखानामा स्थानीय समयअनुसार दिउँसो करिब 12 बजे आगो लागेको थियो।
0: साझा खबरमा अब खेल खबर। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै फिफा विश्वकप 2026 को सेमी फाइनलमा स्थान बनाएको छ। यस जीतसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको विजेतासँग खेल्नेछ। हारसँगै मोरक्को अन्तर्राष्ट्रिय फुटबलमा लगातार 34 खेलको अपराजित यात्रा पनि समाप्त भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्वार्टर फाइनलका बाँकी 3 खेल आज र भोलि हुँदैछन्। आज राति 1:15 स्पेन र बेल्जियम बीच अमेरिकाको सोफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। दुवै टोली सेमी फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। यसैबीच फिफा विश्वकप 2026 सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटका लागि 4 स्टार खेलाड़ीबीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। हाल अर्जेन्टिनाका लियोनेल मेस्सी 8 गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बापे र नर्वेका एर्लिङ हालान्डले समान 7-7 गोल गरेका छन् भने इंल्याण्डका ह्यारी केनको नाममा 6 गोल रहेको छ। गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाड़ीलाई दिइन्छ। गोल बराबर भए असिस्टको संख्या हेरिन्छ। गोल र असिस्ट दुवै बराबर भए कम समयमा मैदानमा खेलेको खेलाड़ी विजेता बन्नेछ।
1: थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलको संसदमा भूमिका कमजोर भन्दा महत्वपूर्ण विषय ओझेलमा सांसदको अनुभव र सिकाई कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब संसदमा अंकगणितले पार्ने प्रभावको कुरा। संसदमा थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका कमजोर बन्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्। सत्तापक्षले पेलेर नै लाग्ने प्रवृत्तिले पनि थोरै संख्यामा सांसद हुने दलको भूमिका कमजोर देखिने गरेका छन्। तर सांसदहरूले आफ्नो भूमिका र विषयवस्तुलाई महत्वपूर्ण रूपमा उठाउँदा प्रभावकारी हुने कतिपय सांसदको भनाइ छ। हामीले कर्णाली प्रदेश सांसद सन्तोषी शाहीसँग कुराकानी गरेका छौं।
8: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू, कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन्, किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन, मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु, त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
14: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो, कति भएन भन्नुभयो होइन, भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाए यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
8: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू, सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू, विद्युतको कुराहरूलाई लिएर, खानेपानीका कुराहरू होइन, अनि अब विद्यालयहरूका कुराहरू, छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू, यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि

0: त्यो छोरी छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो यसपालि.
1: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
1: त्यो पैसा चाहिँ नि बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त. उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
0: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
1: भने यस्तो छ नि त छोरी हामीले भन्छ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ. शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ.
2: साथी लील प्रकाश सन्ले कर्णाली प्रदेश सांसद सन्तोषी साईसँग गरेको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: राष्ट्रपतिद्वारा 4 अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण संविधान संशोधन बहसपत्र कार्यदलमाथि दलहरूको विमति पूर्व प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण
2: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने आत्मदाह प्रयास गरेका गणेश नेपालीको शव उपचारका लागि दिल्ली पठाइने थप उपचारका लागि दिल्ली पठाइने उपचार खर्च भने सरकारले बिहोर्ने
3: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो सरकारको गोदाममा मल किसान भने रित्तै बक्यौता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै
2: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील यूले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु
3: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले कर्नर किक शीर्षकमा लेख बनाउनु भएको कार्टुन लिएका छौं. यो कार्टुनले व्यङ्ग्य गर्न खोजेको छ अहिलेको संविधान संशोधन कार्यदल बहसले कार्यदलले बहस पत्र तयार गर्दाखेरि दलहरूको विमतिको प्रसंगलाई जोड्न खोजिएको छ. यति बेला बहस पत्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राप्रपा मात्रै छन् भने अन्य दलले बहस पत्रमा सहभागी नहुने भन्दै त्यहाँबाट बाहिरिसकेका छन् र त्यही विषयलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ. यहाँ बहसपत्र निर्माणकर्ता जस्ता देखिने एकजना व्यक्ति छन् पछाडि संविधान संशोधन बहसपत्र लेखिएको छ माथि उनले फोनमा कुरा गर्दै गरेको जस्तो देखाइएको छ. माथि यस्तो लेखिएको छ प्रम ब्रो एउटा चर्खा लोटा के छ पठाइदिनु पर्यो सुन्ने कोही भएनन्.
3: प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज.

0: खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। लम्कीमा विद्युतको केबल जल्दा टीकापुर क्षेत्रमा गए रातदेखि विद्युत आपूर्ति बन्द, मर्मत कार्य जारी, मर्मत गर्न अझै 2-3 घण्टा लाग्ने। सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउन संसदमा करिश्मा कठरियाको माग, कर्णाली नदीको त्रासले सताएको संसद गेवालीको भनाई। संघ संस्थाको सहयोगमा पालिकाले अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै सहायता सामग्री बिग्रदा मर्मत गर्न भने समस्या। र प्रयोगशालाका कर्मचारी कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारीमाथि प्रहरीको अनुसन्धान शुरू। अब खोज खबर विस्तारमा। अपाङ्गता भएका बालबालिका स्याहार्न अभिभावकलाई कठिन छ। सहायता सामग्रीले अभिभावक र अपाङ्गता भएकालाई केही राहत भने हुने गरेको छ। कैलालीका स्थानीय पालिकाले संघ संस्थाको सहयोगमा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै आएका छन्। सहायता सामग्री धेरै नटिक्ने र लामो समयसम्म प्रयोग गर्दा बिग्रिएमा मर्मत गर्न भने समस्या हुने गरेको छ। थप खबर सहकर्मी दुर्गा देवकोटाबाट।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 बनगाउँकी जगतमाया साईकी छोरी जन्मजातै अपाङ्ग हुनुहुन्छ। 19 वर्षीय छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराए। छोरीको देब्रे हात अलिअलि चल्छ, त्यसबाहेक शरीर नचल्ने भएपछि जगतमाया छोरीकै स्याहारमा लाग्नु भएको छ।
2: जन्मजातै अपाङ्ग होइन, हिँड्न नसक्ने, उसको सबै स्याहार सुसार मैले नै गर्दै आइरहेको छु। नानी अहिले 19 वर्ष, बच्चा 3 छन् मेरो, फर्स्ट जेठी हो। उपचार गरेको नेपालमा पनि गरे होइन, काठमाडौँसम्म देखाएको पहिला, पछि इन्डिया लगेर पनि यो नसा सम्बन्धी 2 अपरेसन गरेर ल्याउनु भएको भएन। समस्या त छ होइन, अब यति ठुलो बच्चा छ, उठाउनु पढाउनु उसलाई अप्ठ्यारो भइरहेछ। अब उसको सबै अब खुवाउने पियाउने सरसफाई सबै मैले गर्दै आइरहेको छु। खाना त अब अलिअलि एउटा देवरायतले अलिअलि खान्छ, उसकै लागि अब यतिकै पसल चलाएर बसिरहेको छ, उसकै स्याहार गर्नुपर्छ भनेर बाहिर जानु सकिएन, सबै मैले नै गराइदिनुपर्छ।
1: छोरी शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि अशक्त भएपछि स्याहार सुसारमा समस्या भएको छ। जगतमायालाई आफू हुन्जेल त छोरी सुरक्षित रहेको, आफू नभए कसले स्याहारला भन्ने चिन्ता लाग्छ। उहाँ सरकारले यस्तो समस्या भएकालाई स्याहार सुसार गर्ने व्यवस्था मिलाएको भए हुन्थ्यो भन्नुहुन्छ।
2: मेरो हात पङ्गा चलन मैले यो गर्न सक्छु होइन, भोलि उसको भविष्य सुनिश्चित गर्नलाई म भन्दा पछि काल त उसलाई हेर्ने सम्भव छैन होइन, कोही गर्लन नगर्लन आफ्नो आफ्नो धर्म भयो होइन भाइ बहिनीहरू, म पछि उसलाई स्याहार गर्न नसकेपछि केही त्यस्तो व्यवस्था गर्न सकिन्छ कि उसलाई राखेर होइन, बोल्न त सक्छ होइन, उसको दिमाग पनि छ अहिले त त्यस्तै वातावरण, अब शिक्षा दिन सके भए उसले पढ्न पनि सक्थ्यो होला, उसलाई औषधि खुवाउन ठिकै भइरहेछ, औषधि भइहाल्यो उसको स्याहार सम्हार गर्न धेरै चाहिन्छ।
1: अपाङ्गता भएका मानिसमा पुरुषको तुलनामा महिलालाई स्याहार्न अझ कठिन छ। छोरीहरू महिनावारी हुने हुँदा सरसफाई लगायतका काममा अझ समस्या हुने गरेको अभिभावकको भनाइ छ।
2: उसलाई त्यो सानो त्यो प्याडले पनि अलि त्यो राम्रो हुँदैन होइन, त्यसको लागि अलि राम्रो खालको प्याडहरू व्यवस्था भइदिएको भए अलि गाह्रो भइरहेछ।
1: जोशीपुर 6 लोखरीका टीकाराम डगौरा 21 वर्षको हुनुभयो। टीकाराम वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरमा कक्षा 11 अध्ययनरत हुनुहुन्छ। उहाँ भाइसँग टीकापुरमा डेरा भाडामा लिएर बसिरहनु भएको छ। जन्मजात नै तल्लो शरीर नचल्ने समस्या भएका टीकारामले धेरै काम आफैले गर्नुहुन्छ। टीकारामलाई आफूसँग भएको एकमात्र ह्विलचेयर बिग्रदा मर्मत गर्न विद्यालय नियमित जान भने समस्या हुन्छ।
3: म हिँड्न सक्दैन, ह्विलचेयरको सहायतामा हिँड्छु, मेरो चाहिँ जन्मजात हो, म आफै ह्विलचेयर चलाएर स्कुल जान्छु, म आफ्नो काम सबै आफै गर्छु, मलाई अरूको सहयोग पनि चाहिन्छ, खाना पकाउँदा लुगा ढुँडा कहिले काहीँ अरू काम गर्दा पनि सहयोग चाहिन्छ, बजार जाँदा सहयोग चाहिन्छ, विद्यालय चाहिँ आफै म जान्छु तर साथीहरू सहयोग गर्छन्, मलाई एक्स्ट्रा ह्विलचेयर पनि चाहिन्छ, यो बिग्रियो भने यो सामान पनि मिल्दैन, यो फरेन कन्ट्रीबाट आएको।
1: टीकापुर नगरपालिकामा एक अपाङ्गता भएकालाई 4 वर्गमा विभाजन गरेर परिचय पत्र उपलब्ध गराउने गरिएको छ, जसमा क र ख वर्गको परिचय पत्र भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्। पालिकाले 2076 सालबाट अपाङ्गता परिचय पत्र वितरण थालेको हो। पालिकाले अपाङ्गता भएका सहायता सामग्री आवश्यक भएका नागरिकका लागि संघ संस्थासँग समन्वय गरेर उपलब्ध गराउने गरेको छ। केही समय अघि गुड नेबर्सको सहयोगमा 25 वर्ष मुनिका विद्यालय जाने बालबालिकालाई लक्षित गरी 29 जना बालबालिकालाई सहायता सामग्री वितरण गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख संगीता शाह बताउनुहुन्छ।
4: हामीले 2076 सालबाट अपाङ्ग परिचय पत्र वितरण गर्दै आइरहेका छौँ र हामीले विभिन्न समयमा संसद सालबाट पनि माग गरेका हुन्छौँ र भर्खर हाम्रो गुड नेबर्सबाट 25 वर्षभन्दा मुनिका विद्यालय जाने बालबालिकाहरूलाई लक्षित गरेर 29 जना बालबालिकाहरूलाई सहयोग सामग्रीहरू उपलब्ध गराइएको थियो यो आर्थिक वर्षमा नै।
1: यसबाहेक अन्य संघ संस्था र पालिका आफैले किनेर पनि सहायता सामग्री आवश्यक भएकालाई वितरण गर्ने तयारीमा पालिका रहेको छ। सहायता सामग्री बाटोघाटका कारण चाँडै बिग्रने, बिग्रिएमा मर्मतको समस्या भएकाले सामग्री धेरै समय टिकाउन हुने समस्या रहेको उहाँ बताउनुहुन्छ।
4: सहायता सामग्रीहरू पाइसके पछाडि पनि हाम्रो यहाँको बाटोघाटो र मर्मतको लागि उचित ठाउँ नभएको हुनाले एउटाले गरिरहेको सहायता सामग्री चाहिँ 2-3 वर्ष भन्दा धेरै नटिक्ने अवस्था भएको हुँदा वर्षेनी वितरण गरे पनि फेरि पुरानाको हकमा फेरि पुनः वितरण गर्नुपर्ने भएको हुनाले आवश्यकता चाहिँ सधैँ नै देखि नै रहेको हुन्छ र यसमा पनि अहिले पक्षघात बिरामीहरूको संख्या पनि एकदमै धेरै बढेको हुनाले पनि यो विषयको माग चाहिँ अहिले अलिकति धेरै नै छ।
1: अपाङ्गता भएका बालबालिकाको शैक्षिक विकासमा समस्या नहोस् भनी कैलालीमा गुड नेबर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सेवक नेपालले 3 पालिकाका 96 जना बालबालिकालाई सहायता सामग्री उपलब्ध गराएको छ। सेवक नेपालका दीपक चौधरी अपाङ्ग भएका बालबालिकालाई आवश्यक सामग्री वितरण गरेर समाज र स्कूलसँग जोड्नका लागि टिकापुर जानकी र लम्कीचुवामा 96 बालबालिकालाई सहायता सामग्री वितरण गरिएको बताउनुहुन्छ।
5: हामी चाहिँ अहिले विशेष गरी अपाङ्ग भएका बालबालिकाहरूलाई उहाँहरूको अपाङ्ग अनुसारको असिस्टिभ डिभाइसहरू वितरण गरेर तिनीहरूलाई समाजमा स्कूलमा जोड्नको लागि लागेका छौँ। 3 पालिका जानकी गाउँपालिका, टिकापुर नगरपालिका अनि एउटा लम्कीचुवा नगरपालिका। व्हील चेयर भयो, टोयलेट चेयर भयो अनि कसैलाई त्यो खुट्टाको अलि समस्या छ भने तिनीहरूलाई स्पेसल सुजहरू पनि वितरण गरिएको छ अनि जस्तै ह्यान्ड पोस्चरहरू, हातको सेप पनि मिलेको छैन भने त्यो मिलाउनको लागि पनि त्यो पनि वितरण गरेको छ। सुरुमा त हामीले गाउँपालिका पनि सहकार्य गरेर अरू आफै पनि गाउँहरूमा गएर फिल्ड गएर खोजेर गरेको।
0: अब बाँकी खबर। टिकापुर क्षेत्रमा गैरातदेखि विद्युत आपूर्ति बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण लम्की ग्रेड सब स्टेशनमा 132 केबी बाई 33 केबी 30 एमभीएको पावर ट्रान्सफर्मरको 33 केबी तर्फको एक फेजको मुख्य पावर केबल पड्केर आग लागि हुँदा विद्युत आपूर्ति बन्द भएको हो। मुख्य पावर केबल पड्केर आगलागी भएपछि सो ट्रान्सफर्मरको केबलबाट विद्युत आपूर्ति हुने 33 केबी लम्की टिकापुर र 33 केबी सोल्टा फिडर तर्फको विद्युत सेवा बन्द भएको छ। अहिले मर्मतको काम शुरू हुन लागेको र अबको 2-3 घण्टाभित्र विद्युत सुचारू हुने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो।
6: यो लम्की ग्रिड सब स्टेसन चाहिँ अतरिया ग्रिड नेपाल विद्युत प्राधिकरण अतरिया ग्रिड महाशाखा अन्तर्गतको लम्की सब स्टेसनको 132/33 केबीको 30 एमबी पावर ट्रान्सफर्मरमा मेन पावर केबल चाहिँ पड्किएर विद्युत सेवा अवरुद्ध भएको थियो यता टिकापुर तर्फको। त्यो चाहिँ अहिले बनाउने क्रम जारी रहेको छ। त्यो चाहिँ अतरिया ग्रिडको टोलीले केबलै फेर्नु पर्ने र ठुलो मर्मत गर्नुपर्ने सामानै फेर्नु पर्ने भएको हुनाले उहाँहरूको टोलीले चाहिँ अब केही समयमा शुरू गर्दै हुन्छ अतरियाबाट आएर त्यहाँ हामी यता वितरण केन्द्रबाट पनि जाँदैछौ। 2-3 घण्टा लाग्ने अनुमान त्यहाँबाट जानकारी प्राप्त भएको छ।
0: खोज खबरमा प्रयोगशालाका कर्मचारी कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारीमाथि प्रहरीको अनुसन्धान शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
10: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
11: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
12: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
10: भनेदेखि सबै कुरा पाउने रहेछ।
14: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
15: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
16: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
17: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
0: विश्राम पछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्तरभन्दा केही माथि रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका थोरै धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा केही स्थानमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ। आज राति देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारीमाथि प्रहरीले अनुसन्धान शुरू गरेको छ। प्रहरी नियन्त्रणमा रहेका तिवारीलाई जिल्ला अदालत कैलालीबाट 7 दिनको म्याद थपका लागि अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले जानकारी दिनुभयो। मंगलबार दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालका फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नुभएको हो। बजगाईले कुटपिट गर्ने तिवारी विरूद्ध निवेदन दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको बताएको छ।
18: त्यो अभद्र व्यवहारमा जाहेरी आएछ, उता म्याथ थप गर्न काम गरिपठाएको छ। म्याथ थप गर्नको लागि जिल्ला प्रशासन कार्यालय व्यवहार गर्न नहुने भन्ने मुद्दा शीर्षकमा राख्नु त यहाँ हो। उसले न्यायिक निकायले उठिन्छ कि अलिक दिनुपर्छ म्याथ थप होला, अहिलेसम्म पेस भएको छ, अब के हुन्छ।
0: प्रतिनिधिसभा सदस्य करश्मी कठेराले सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ। प्रतिनिधिसभाको हिजोको बैठकमा बोल्दै सांसद कठेरियाले सरकारले तत्काल अन्नदाता किसानसँग क्षमायाचना गर्दै मल उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नु परेको बताउँदै उहाँले हरनी ज्वरो आउँदा समेत सिडामल भन्दा पनि मल चाहियो भन्दै रुने किसानका पीड़ा सुनेर सरकारको मन किन दुख्दैन भन्दै प्रश्न गर्नुभयो।
19: हनहानी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीड़ा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय? हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरू ज्वरो सहौला, रोग सहौला, तर भोक र खेतको खडेरी सहँदैनौ। जति मूल्य पनि तिर्न तयार छौ तर मल मिलाइदियो सरकार। सरकार भन्छ गोदाममा मल छ, तर किसान सोध्छन् त्यो मल खेतमा किन छैन? यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय? मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौं फोन गर्दा पीड़ा भइरहेको छ सभामुख महोदय। किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ सभामुख महोदय। सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमायाचना गरोस्, सत्य तथ्य बताई विकल्प र राहत प्रस्तुत गरोस्। कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् सभामुख महोदय।
0: अर्का सांसद कोमल गेवालले नदी कटान र बाढ़ीको त्रासमा रहेका कैलालीको टीकापुर जानकी, जोशीपुर र भजनीका नागरिकलाई धेरै पीड़ा भएको बताउनुभयो।
20: हामी कैलालीवासी आम मानिसहरू वर्षेनी कर्णाली नदीमा आउने बाढ़ीसँगै पानीको सतहले खतराको संकेत गर्छ र रातो बत्ती बल्छ, हामीलाई सोच्न बाध्य बनाउँछ। अब कता निस्किने, बसिरहेको आफ्नो घर कुन समयमा बाढ़ीले डुबानमा पार्ने हो, तत्पश्चातको बास कहाँ हुने हो भनी चिन्तित हुनुपर्ने बाध्यता कैलाली जिल्लाको दक्षिणवर्ती क्षेत्र टीकापुर नगरपालिका जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका लगायत हरेक वर्ष दुःख बनेर आइरहन्छ। राजधानीको जामको रातो बत्तीको हतारो त सर्वरमै सकिन्छ। सभामुख महोदय, हामी कैलालीवासीको वर्षौंको यो पीड़ा र चिन्ता कहिलेसम्म बोकिरहन पर्ने हो?
0: राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। बिहिबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयकलाई पारित गर्ने प्रस्ताव राख्नु भएको थियो, जसलाई सभाले स्वीकार गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मवाघेले सम्पत्ति सुदृढीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक पारित गर्ने प्रस्ताव राख्नु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक पारित गर्ने प्रस्ताव राख्नु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राख्नु भएको थियो। चारवटा विधेयकले सभाले पारित गरेको छ। यसअनुसार 23 गते राष्ट्रिय सभाले यी चारवटा विधेयक दफा छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको थियो। असार 24 गते एकै दिन चारवटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखिएको थियो। बिहान प्रतिवेदन हेरेर दिउँसो सभामा पेश भयो र पारित भएर अगाडि बढ़ेको बताएको छ। कैलालीमा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट भागेका लागू औषध मुद्दाका थुनुवा टीकापुर एकका 31 वर्षीय संजय नगारजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपप्रेक्षक योगेन्द्र तिमिल सेनाले नगारजीलाई टीकापुर नगरपालिका चारको अस्मेरीबाट पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब निरीक्षक डीएसपी प्रकाश डाङ्गीको नेतृत्वको टोलीले नगारजीलाई नियन्त्रणमा लिएको हो। उनी पैसा नखुल्ने गरी हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाइरहेका बेला समातिएका हुन्। नगारजी आइतबार राति पानी पिउने बहाना बनाएर ड्यूटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
21: के गरू त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
21: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
22: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टीकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, कहा कना हो बाबा के वस्ता बाटिन गतिलो ठाउ से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था,
0: कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटी ये बुढ़ो ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223।
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर कैलालीमा भरूवा बन्दुक बरामद गरिएको छ। जिल्लाको कैलाली गाउँपालिका वडा नम्बर 5 पवेरा सामुदायिक वनभित्र लुकाई छिपाई राखेको व्यवहारसी अवस्थामा एक नाली भरूवा बन्दुक एक थान बुधबार बेलुकी प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान शुरू गरेको प्रहरीले बताएको छ। विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त हुनुभएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विवेक आचार्य नियुक्त हुनुभएको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर आचार्य न्याम्सको क्यान्सर विभागको प्रमुख समेत हुनुहुन्थ्यो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नबिस माना सिंह प्रधान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्की पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याङहामगो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको छ। उपकुलपति नियुक्तिका लागि सरकारले छनौट तथा सिफारिश समिति गठन गरेको थियो। समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बनाएर आवश्यक प्रक्रिया अगाडि बढ़ाएको थियो। नेपाल राष्ट्र बैंकले असार 27-28 गतेको सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले हिजो सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन हुने बताएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनका लागि यस्तो व्यवस्थापन गर्न लागेको जनाएको छ। खोज खबरमा अब पालो जनआवासको मौसम परिवर्तन भइरहेको छ। मौसमबारे जानकारी जल तथा मौसम विज्ञान विभाग स्थानीय पालिका आपतकालीन केन्द्र संचार माध्यम सामाजिक सञ्जाल मार्फत दिइन्छ। आजको जनाज हामीले केही नागरिकलाई मौसम सम्बन्धी सूचना कतिको हेर्नुहुन्छ भनी सोधेका छौं।
4: मेरो नाम जनकबहादुर विक्र गान्धी गाउँपालिका वार्ड नम्बर 7 हो। यो मौसम सम्बन्धीको कुरा गर्दा यदि हामीले जस्तै यो मोबाइल सञ्जाल मार्फत समाचार मार्फत यदि थाहा पायौं भनेपछि मौसम अलि परिवर्तन पनि भइरहेको हुन्छ। यो मौसम पानी पर्ने हावाहुरी बतास चल्ने त्यस्तो अवस्था देखिएको छ भनेपछि घरबाट बाहिर जाँदैनौ सकभर गए पनि सतर्कताको हिसाबले जान्छौ र अब पानी पर्ने जस्तो सम्भावना भएपछि चाहिँ छाता साता लगेर जाने काम भयो मात्रै जाने नत्र अन्यथा त्यतिकै चाहिँ यो मौसमको गडबडीको कारणले त्यसरी ननिस्किने सूचना मैले हेर्छु यो मोबाइल मार्फत पनि हेर्छौ र म एफएम समाचार पनि सुन्छु एफएम यो सामुदायिक एफएम चाहिँ सुनेको हुन्छु मैले
5: लामो चौधरी हो म मौसम सम्बन्धी सूचना उही मोबाइलबाट हो हेर्ने अनि बाँकी देखिन्न पानी देखिया छ आउँछ आँधी तुफान त्यस्तो थाहा हुन्न यसो देखे बेला हेर्छु आफूलाई फाइदा नै हुन्छ किन यस्तो भयो भने आफू बस्नु पनि पर्यो र अरू कोही सवारी हालेछ भने तिनलाई पनि अप्ठ्यारो पर्छ, आफूलाई पनि अप्ठ्यारो पर्छ। बर्खाको बेलामा पनि अब यस्तो सूचनाले फाइदा गर्छ, खबर आयो भने हो बच्नु पर्यो, अब बचाउनु। मौसम सम्बन्धी समाचार त सुनिन्छ, सुन्छु, फाइदै गरिरहेको छ।
6: मेरो नाम फते सिंह थारू, प्राविधिक निर्माण सम्बन्धी, म खेतीपाती पनि गर्छु। यसो आएको बेला हेर्छु, फेसबुक सामाजिक सञ्जालमा आएको बेलामा हेर्छु। अग्रिम मौसम कस्तो छ भने त्यसलाई थाहा हुन्छ, पूर्व तयारी गर्न सजिलो हुन्छ। विशेष गरी बर्खाको बेलामा धेरै सूचना हेर्छु, यस्तो सूचनाले हामीलाई सतर्क बनाउँछ। अहिले त म विश्वास पनि गर्छु, मौसमले अनुमान गरेको ठ्याक्कै मिल्छ।
7: पुष्पा परियार, म मौसम सम्बन्धी सूचनाहरू हेर्ने गर्छु, फेसबुकमा हेर्छु, मौसम विज्ञान वेबसाइटमा हेर्छु, नगरपालिकाको फेसबुक पेज हेर्छु, त्यहाँबाट मौसमको जानकारी लिन्छु। मौसमको जानकारी लिएपछि सजिलो हुन्छ, हिँडुल गर्दाखेरि केयर गरिन्छ।
3: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। लम्कीमा विद्युतको केबल जल्दा टिकापुर क्षेत्रमा गैरातदेखि विद्युत आपूर्ति बन्द, मरमत कार्य जारी, मरमत गर्न अझै दुई तीन घण्टा लाग्ने। सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउन संसदमा करिश्मा कठडियाको माग, कर्णाली नदीको त्रासले सताएको संसद गेवालीको भनाई। संस्थाको सहयोगमा पालिकाले अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै सहायता सामग्री बिग्रँदा मरमत गर्न भने समस्या। र प्रयोगशालाका कर्मचारी कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारीमाथि प्रहरीको अनुसन्धान शुरू। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउत पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जब सम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करत लाग सबको जाने सहयोग करी
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश
2: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो
3: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ
2: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
3: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
2: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
3: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
2: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
3: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
2: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
3: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
2: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
3: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
2: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
3: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
2: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
3: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
2: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
3: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
2: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
4: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
5: आया मरे नि बाबा आया
4: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
6: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो
5: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म
4: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है
4: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
6: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
10: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 26 गते शुक्रबार, तदनुसार जुलाई 10 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि दिनको शुरूआत सामान्य रहनेछ, तर विस्तारै कामले गति लिनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि घरमा खुशीको कुरा हुनेछ, परिवारसँग बसेर बिताएको समयले सम्बन्ध अझ मिठो बनाउनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज धेरै फोन वा सन्देश आउन सक्छन्, एउटा खबरले दिनको योजना नै परिवर्तन गराउन सक्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आर्थिक विषयमा सोच्ने दिन छ, सानो निर्णयले पनि पछि राम्रो फाइदा दिन सक्छ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि तपाईँको उपस्थितिले राम्रो प्रभाव पार्नेछ, नयाँ व्यक्तिसँग चिन्जान हुनेछ र कुराकानी पनि रमाइलो रहनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि अलि फुर्सद मिल्ने दिन रहेको छ, आफ्नो कोठा कागजात वा सामान मिलाउँदा पनि हल्का हुनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि साथीभाइसँग भेट हुँदा नयाँ योजना बन्नेछ, सानो सहयोगले पनि सम्बन्ध अझै बलियो हुनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आफ्नो निर्णयमा अडिग रहनुहोला, अरूको कुरा सुन्नु राम्रो भए पनि अन्तिम निर्णय आफ्नै सोचे अनुसार गर्नु उचित हुनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि दैनिक कामबाट केही समय छुट्याएर आफूलाई मनपर्ने काम गर्नुहोला, नयाँ ठाउँको जानकारी वा नयाँ अनुभवले दिनलाई फरक बनाउनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि कामको चाप बढ्दै जानेछ, एकपछि अर्को जिम्मेवारी पूरा हुँदा आत्मसन्तुष्टि मिल्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि नजिकको व्यक्तिसँग खुलेर कुरा गर्ने अवसर मिल्नेछ, लामो समयदेखि मनमा रहेको अन्योल हट्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि दिनभरिमा साना साना काममा व्यस्तता रहनेछ, घरको काम र व्यक्तिगत जिम्मेवारी सँगसँगै पूरा हुनेछन्। हामीले तपाईलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

श्रोतेस्थानपछि अब सुनौ सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे हेलो सांसद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाईँ गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपर थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोटेली गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:10 बजे विपद व्यवस्थापन चौतारी, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष सिसाईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ। कस्तो भयो अनुभव चाहिँ त्यही अगाडिबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुसी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरिमा विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानुनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन क्या।

0: त र त्यो कार्यकाल यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले।
1: छोरीको डाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ भनेर।
0: यसको सन्त छोरी हामीले भन्छौँ कि छोरीहरू छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि कि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहीन नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
1: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
0: हजुर,
1: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको?
0: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन। एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाई भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिको भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले
1: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
0: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ। कानुन हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो, अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले होइन। रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता एउटा लिडर हुँदो रहेछ होइन, लिडरले चाहिँ यस उनीहरूको उसमा चाहिँ निर्देशनमा चाहिँ चल्नुपर्ने अवस्था छ। उनीहरूले आफ्नै पक्ष यहाँ त हामी विभिन्न जनजातिहरूको यहाँ चाहिँ हाम्रो यो संसदमा हाम्रो छ नि त हो, हामी आफ्नो क्षेत्री बाहुन दलित होइन जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ। त्यसमा चाहिँ दलितका कानुनहरू छन्, ऐनहरू बन्दैछन् भइरहेछ, के अरे खेलकुद अब धेरै छ नि यहाँ त, कति छ धेरै छ। अनि त्यही भएर चाहिँ यस्ता कानुनहरू बन्दैन किन रोकियो त, यहाँ त सहमतिमा हामीले राम्रो कानुनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ।
1: जस्तो अब अहिले ऐन कानुन निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने, संसदमा प्रस्तुत गर्ने, त्यसलाई अगाडि बढाउने कुरा अनि प्राइभेट निजी विधेयकहरूमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ। त्यसो भए अहिले

0: कुनै चार वर्षको अनुभवलाई लिएर अब बाँकी एक वर्षको कार्यकाल रहँदाखेरि एक वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौँ भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
1: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौँ प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौँ होइन, यो गेटबाट हामी अगाडि हामी कुनै दलको एउटा दलको थियौँ नि त हामी त्यसमा चाहिँ, तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौँ त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 जना सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था आउने थिएन। यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु, जस्तो कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त, त्यो हुटुटी त्यो मैले देखिनँ, त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन, म यो दल उदल म ठुलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठानु विषयवस्तु नियम कानुनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठुलो चुनौती छैन कि
0: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
1: एकजुट एकदमै एकदमै त्यो छैन। हामी चाहिँ अहिले पनि के छ त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ, यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन, त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ, त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नबनोस् होइन, अनि त्यो त्यसले गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भनेपछि वितृष्णा फैलिन्छ कि, काम गर्ने जाँगर छैन होइन।
0: जम्मा 40 जना सांसदहरू यहाँ कर्णाली प्रदेश सभामा, त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन?
1: त्यो चाहिँ मैले देखेन, त्यो किन देखेन त मैले त्यही कुरा हो मैले चाहिँ मैले भनिरहन्छु हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ, अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ, समानुपातिक सांसदहरू हुनुहुन्छ बढी, त्यो त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्छिनुहुन्छ, त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ, उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेको छु कि मैले, त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ हामी मिल्छौँ बाहिर सबैजना तर पार्टीगतको त्यो जिम्मे त्यो छ नि जुन कुराहरू होइपको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौँ त्यसमा चाहिँ।
0: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदेऊ भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ, जस्तो भेटेको बेला अलिदिने इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के त्यो खालको संयन्त्र कस्तो विकास गर्नु भएको छ मानिस?
1: यस्तो छ अब विकास हामीले त्यही खोजेको हो, प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने थाहा पाउन सक्ने उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला, त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो, यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिगे हो हामीमा त्यो खालको माहौल त्यो छैन नि त, हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या, हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
0: सहभागी
1: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन, एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ, अनि यसैमा छ नि त अनुशासन यसैमा छ सबै कुराहरू हरेक कुराहरू हाम्रो त त्यहाँले छ नि त एउटा, त्यही भएर चाहिँ जनतालाई पनि राखेर हामीले कानून निर्माणमा चाहिँ कानून निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो, त्यो उहाँहरूको छैन उहाँहरूको देखि छैन, सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू सङ्कलन गर्नु पर्यो इमेल मार्फत होस् हुन्छ या पत्र मार्फत हुन्छ, त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले मैले देखे छैन होइन, उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन, नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानुन बनाउँदा त्यो त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ, त्यो चाहिँ हुनुपर्छ भन्ने हो हामीले बनाउँदाखेरिमा।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौ। विशेषतः सांसदको रूपमा पौनी चार वर्षको समय करिब करिब सकिन लाग्दा भएको सिकाई र आगामी थप एक वर्षको लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा मानिस साईसँग हामी कुराकानी गर्दैछौ। संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ, विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ। कतिको माग भयो जनताबाट, ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यसो गर्नु पर्यो भन्ने कुरा कतिको माग भयो यो बीचमा?
1: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ। एउटा सांसदलाई जनताले हिजो हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ। हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौँ होइन, त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका कुराहरूलाई चाहिँ हामीले पुर्याउनु पर्छ भन्ने मनोचाय भएको हुनाले हामी कानुन भन्दा पनि बढी योजना योजनामा चाहिँ फोकस गर्छौँ हामीले सांसदहरूले। अनि अनि मेरो मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि, तर यहाँ कानुन त हुँदैन, मेरो कुरालाई त सुनाइ हुँदैन यहाँ, अनि तै पनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू। एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाइँ पर्या हुन्छ यहाँ, म पनि त्यो कुरामा छक्क चाहिँ पर्या हुन्छु। अब कता कता जानेर नजानेर म पनि त्यसमा समावेश भएकै हुन्छु फेरि के
0: सहभागी
1: त्यो विषयमा। फेरि यस्तो छ नि त, व्यक्ति पछिको माग छ नि, त्यो व्यक्ति पछिको मागलाई चाहिँ पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ कि यहाँ, त्यो बजेट पास त्यो कारणले रोकिरहेको अवस्था हुन्छ। अनि मसँग पनि त जनताहरूलाई, किनकि त्यही सिकाइ भयो, त्यही दियो हिजो, हिजोको सुरुवातीको सरकारले त्यही देखायो, त्यही उनीहरूले चाहिँ बुझायो र त्यही योजनाहरू उनीहरूले जसले भने पनि दिने त्यो त्यो खालको एउटा माग भएको हुनाले त्यो त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण। त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि। र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त। त्यो त हामीलाई, म त अझै प्रतिपक्षको भूमिकामा छु, बेन्चमा छु, प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न उ त, र त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा जाने त्यस्तो गरेको मैले पाएँ
0: भनेको। तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति सयमा 100% नै परेनन् अथवा केही केही चाहिँ परे?
1: यस्तो छ, 100% 100% जम्मा कति छ त भन्दा 5% चाहिँ मलाई त्यो आउँछ होइन, त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्रै, यो अहिलेको समयमा मात्रै, योभन्दा अगाडि त झन् जिरो थियो, एकदमै सुनाइ नहुने, किनकि दिए पनि हुन्छ नदिए यिनीहरू किन काम लाग्छन् हामीलाई, कहिले पनि काम हाम्रो लागि केही पनि हुन्न, हामी सत्तामा जान्छौँ न हामी मन्त्री हुन्छौँ होइन, त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले, किनकि म यहाँभित्र आइसकेपछि हामी एउटै हौँ, हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त, हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ, जनताहरू पनि त छ नि, कि मेरो छुट्टै मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन, समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन, उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ। अनि त्यो त्यो हिसाबले चाहिँ यो यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही नै छ।
0: सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु,
1: हजुर,
0: सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ सांसद?
1: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो, सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन, सरकार भनेर अहन्त र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन, हामीलाई घाटै भइरहेको अवस्था छ। त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ। त्यसमा चाहिँ अब यस्तो पनि छ यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ यहाँ दुइटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन
0: अनि संसद प्रदेशसभासँगै प्रदेशसभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्
1: हजुर
0: र तपाईँ लेखा समितिमा हुनुहुन्छ
1: हजुर
0: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ कस्तो हुँदो रहेछ संसदीय समितिको कामकाज
1: समिति चाहिँ एकदमै महत्वपूर्ण यो चाहिँ एउटा मिनी पार्लियामेन्ट भन्ने हो यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ होइन त्यहाँ हुन्छ त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरेर आएका छौँ यहाँ होइन ती कुराहरू त्यहाँबाट त्यहाँको बजेट कहाँ कति गएको छ भनेर त प्रश्न रूपमा मलाई त अहिले जानकारी भइसक्यो म एक सुरुवातीदेखि म त्यसैमा छु हामी किन बेरुजु पैसा कहाँ गयो यस्तै भ्रष्टाचार यो मन्त्रालय यति भ्रष्टाचार होइन यो कर्मचारी नाम सहितको छ कि त्यहाँ त्यो बेरुजुको हामीले विशेष गरेर हामी बेरुजु घटाउने शून्यमा ल्याउने हाम्रो चाहिँ एउटा परिकल्पना छ त्यसलाई चाहिँ सक्दो हामी मेरो समितिको सभापतिले पनि असाध्यै राम्रो रोल खेल्नु भएको छ भूमिका उहाँको पनि असाध्यै राम्रो छ त्यो कुरालाई चाहिँ जति पनि हामीले चाहिँ त्यो प्रतिवेदनहरू पाइरहेका छौँ कहाँ के भएको छ ती विषयहरूलाई चाहिँ सम्बन्धित निकाय जुन ठाउँबाट आएको छ त्यो ठाउँले त्यसलाई चाहिँ राम्रोसँग निगरानी गरिदिनु पर्यो अनि लापरवाही बढी छ यहाँ होइन
0: समितिले निर्देशन दिने यस्तो नगर्नु भनेर भन्छ कि भन्दा
1: अब यस्तो हो यही कुरा चाहिँ हिजोको दिनमा यो निर्देशन यो कडा निर्देशन नगएको हुनाले बेरुजु चाहिँ करोडौंको हिसाबमा छ होइन त्यही त्यो कारण कोही त जान अन्जानमा पनि बेरुजु आएको छ त्यो चाहिँ अनि अब के भन्छ ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन त्यो कुरा देखेको छ रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ अहिले पनि हाम्रो बैठक हो हिजो भोलि पनि छ जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ कर्णाली प्रदेशमा प्रष्ट एकदमै न्यून गराउनुपर्छ मन्त्रालयहरूमा जति पनि बेरोजगार छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ अहिले हामीले अबको पनि अब बैठकहरू सुरु भइरहेको छ यो यो चरणमा पनि त्यो पनि के भइरहेको छ भने चाहिँ हामीले चाहिँ माग गरिरहेछौँ
0: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवालाले निकाले कतिको मान्दा रहेछन् किन मान्दा
1: यस्तो छ अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ यहाँ चाहिँ एकले अर्कालाई नमान्ने एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त समितिले चाहिँ यो काम गर्छ हामीले पनि गर्न सक्छौँ हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाजसम्म जान सक्छौँ हामी त्यहाँ ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेर हामी जान्छौँ हामीले कारवाही गर्ने ठाउँमा कारवाही गर्ने भनेर हामीले गरि भइसकेको छ
0: अनुगमन पनि
1: एकदमै अब सुरुवाती हुँदैछ अनुगमन हुन्छ अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरुजी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरुजीहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कारवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ
0: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेश सभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिकति राम्रो
1: यस्तो यस्तो रहेछ समितिमा त्यस्तो पक्षवाद चाहिँ छैन सबैजना हामी एकदमै एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ त्यो मैले देखेँ तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त कहिले पनि त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू अब हामीले हेर्ने हुन्छ हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन त्यहाँ जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि त्यो चाहिँ भइरहेको छ तैपनि ठिक छ म सकारात्मक नै मान्छु त्यो मेरो मात्रै कमजोरी हो त्यो मैले मेरो मनमा लागेको कुरा भनेको तर हाम्रो पनि कमजोरी हो म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त मेरो भूमिका भएपछि त म बोल्नुभन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो मैले म चाहिँ योबाट चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ तर राम्रो छ लेखा समिति. मलाई अरू अन्य समितिको छेरफेरमा त म भन्न सक्दैन. लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ, त्यो पूर्ण पनि हुन्छ. यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो. हामीले धेरै कुरामा चाहिँ हामीले सुन्नेमा हामीले सुन्ने के भन्छ बेरोजगारी पनि हामीले ल्याउन सक्छौँ.
0: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन्.
1: हजुर,
0: यो लेखा समितिले जनताहरूबाट केही सुझाव तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौ भनेर त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन?
1: त्यो त हाम्रो छैन. अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था चाहिँ त्यो खालको हाम्रो हामीमा त्यो प्रतिवेदनमै हामी हुन्छौँ. जति पनि एकदम मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौँ, त्यो प्रतिवेदनमा भएका कुराहरूलाई हामीले हेर्ने हो, त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन, त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामी त्यो चाहिँ काम चाहिँ गर्छौँ. हामीले
0: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन.
1: हजुर,
0: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो. पौनी चार वर्ष भन्दा अगाडिको सन्तोषी शाही र पौनी चार वर्षपछिको सन्तोषी शाहीको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो यो चाहिँ पुग्यो, यो यो भयो, प्राप्त भयो, बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ हजुरलाई?
1: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन. त्यसरी हेर्नु पर्दा मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन, ममा धेरै विकास भएको छ. त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषीले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो. उनीहरूलाई के चाहिएको छ भने त्यो निडको कुराहरू छ नि त त्यहाँ, त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि मलाई हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य होइन पूर्वाधारका कुराहरू छन् होइन अन्य कृषिका कुराहरू धेरै कुराहरू छन् जनताकै कुराहरू छन् होइन. यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ यो आवश्यकता हुने मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त. अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भएँ. हिजो म चाहिँ मलाई भने पनि मैले देखे पनि मैले भोगे पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन. तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु कि मैले चाहिँ विकास ठुला ठुला विकासहरूको कुराहरू नदिनु मैले त्यहाँसम्म त म पुगेँ नि त. मलाई विश्वास गर्ने बाटो मैले बनाउन सकेँ. आज सन्तोषी शाहीसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त त्यो वातावरण त सिर्जना भयो. मेरो लागि त खुसीको कुरा हो त्यो उपलब्धि मान्नुपर्छ त्यो कुरालाई. मैले भोलि म सांसद रहँला नरहँला होइन तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिने मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन् मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिरहनेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु, प्रतिबद्धता गर्न चाहन्छु. म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु किनभने मलाई यति धेरै कुराहरूको जानकार भयो. अहिले विकास के हो होइन यी कुराहरू बुझ्ने मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू एकदमै धन्यवाद भन्न चाहन्छु. कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ. नसिके अभ्यास नलिएसम्म नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ. हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ होइन केही कुराहरू गरेका हुन्छौँ तर यो महत्त्वपूर्ण ठाउँ हो. यो महत्त्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि होइन नियम कानुनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको समन एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनु पर्छ। त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ।
0: समयको लागि कुराहरूलाई धेरै धन्यवाद छ मानिछु।
1: एकदमै थ्याङ्क यू, हजुरलाई पनि धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। आफ्ना मनमा लागेका आफ्ना बगिएका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो र आज मैले सिआइएनलाई चाहिँ सिआइएन हजुरसँग एउटा हजुर समक्ष मैले आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि असाध्यै खुसी छु, म आभारी पनि छु। हजुरलाई एकदमै धेरै धन्यवाद, हजुरको सपरिवारलाई धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद। यो सँगै संवाद श्रृंखला हेलो सांसदको समय आजलाई सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाट जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423359।
3: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो
4: धैरै बा तुमले लोटरी भर्राइ थिया
5: भएन क्या हो रे चेली लोटरी पढ्या त निको हो
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आया लगै आफ्नो विवरण कभै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
7: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
8: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
7: ठिक गरिबा आफैबाटै सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 0159702174 मी सम्पर्क हर्या
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
3: झरीका बेला खोलानाला बढ्ने र थुनिने हुन सक्छन्। यसले तपाईँ बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईँका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढाबुढी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
0: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
2: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
5: मै नै जाइ, उहाँ आपन अनुहार बिगर के घर से बाहर नहीं निकल छु।
4: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
5: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब ही जाए।
6: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
7: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।

0: गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत क्यूएए प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्कुले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला? लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्छ। लाउन भाइ के गर्ने होला? लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है, सबै काम सारेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: यही असार 27 गते शनिबारका दिन
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असार 27 गते शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-67-72।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213। इमेल ocmcticapur@gmail.com।

0: आएका हौ सामुएल ज्वेलर्समा गरगहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
1: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864841208 ओ 9846939261।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरिबा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलत बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: किरापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर कार्यक्रममा फेरसे स्वागत गर्न चाहब अपने हुक्रन लाइन खुल्ला बाबै 091-5561-255 गिरागर खुल्ला बाबै गौचाली कार्यक्रम मार्फत गौचाली बनेकलक बनाएकलक

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
3: ए, पक्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट?
3: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायमको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालो छिटो नलाग्ला।
9: मैले चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ। बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी। फोन नम्बर 091-523-312 र 523-949।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।

झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाइ भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको

अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी बुढाबुढी सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: के भो बहिनी, किन टोला?
5: केही भएको छैन।
4: किन झुट बोल्छेस? तेरो भाग्यमा पनि बाजो पनि लेखेको रहेछ। मेरो भान्जा भान्जी खेलाउने सपना पनि सपनामै सीमित रहनु। थुक्क मेरो भाग्य।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। धनगढ़ी र लम्कीबाट 21 जना जुवाड़े नगर सहित पक्राउ। आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन। विदेशी शैक्षिक कार्यक्रम नियमनमा सरकारको कड़ाई। कैलालीमा 16 वर्षीय किशोरीमाथि करौनी गरेको आरोपमा एक पुरूष पक्राउ। र फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश। मध्याह खबर अब विस्तारमा। कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा 21 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढ़ी उपमहानगरपालिका 5 तारानगर स्थित हरिप्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरिप्रसाद पडाल सहित 7 जनालाई पक्राउ गरिएको हो। उनीहरूको 7बाट नगद 25,450 रूपियाँ र 3 गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी लम्कीचुवा नगरपालिका 1 मोतीपुर बजारबाट गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमाल सहित 14 जनालाई पक्राउ गरिएको छ। उनीहरूको 7बाट नगद 50,160 रूपियाँ र 9 गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गरेका मुगुका सोरू गाउँपालिका 1 का 25 वर्षे गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उहाँको भर्खरै निधन भएको हो। यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। कैलालीमा 16 वर्षीय किशोरीमाथि जबरस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगुरिया गाउँपालिका 6 जगतपुर निवासी 23 वर्षीय समीर डगोरा रहेका छन्। बालिकामाथि जबरस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहिबार उनलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आईबीडीपी लगायतका विदेशी शैक्षिक कार्यक्रमहरू अनुमति बिना सञ्चालन गर्ने शिक्षण संस्थामाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्री परिषदले हालै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले यो कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाहरूले मन्त्रालयको पूर्व स्वीकृति नलिई मनमानी ढंगले विदेशी कार्यक्रमहरू चलाइरहेकाले उनीहरूलाई कानून दायरामा ल्याउन यो कदम चालिएको हो। मन्त्रालयले सूचना जारी गर्दै कसैले अनुमति बिना यस्ता कार्यक्रम सञ्चालन गरेको थाहा पाएमा 3 दिनभित्र लिखित रूपमा मन्त्रालयमा जानकारी गराउन सरकारवाला सबैसँग आग्रह गरेको छ। विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको सम्बन्धमा नेपालमा सञ्चालित कार्यक्रमहरूको गुणस्तर सुधार, नियमन र उच्च शिक्षाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले नयाँ नियमावली लागू गरिएको मन्त्रालयले जनाएको छ। मध्याह खबरमा एकैछिनको विश्राम। विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
2: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
2: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
2: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
2: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउं। चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम निम्न विधेयक प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार 25 गते प्रमाणीकरण गरिएको उल्लेख छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 साङ्गे तरामा कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप 2 शव बिहिबार साँझ फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई शनाखत हुनेको संख्या 3 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। पहिचान खुल्नेमा यसअघि भीरबाट शव फेला परेका कालीकोट पचाल झरना गाउँपालिका 9 जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालीकोट केरासकोट नगरपालिका 2 18 सृजना खड्का छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा शनाखत भइसकेको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकले असार 27 र 28 गते सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार पनि प्रणाली सञ्चालन हुने जनाएको हो। कप्तान किलियन एम बाफे र उस्मान डेम्बेलेको गोलमा मोरक्कालाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। एम बाप्पेले पहिलो हाफमा पेनाल्टी मार्फत गोल गर्न सकेनन्। दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने। फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। यसअघि फ्रान्सले सन् 2018 विश्वकपको ट्रफी जितेको थियो भने सन् 2022 उपविजेता बनेको थियो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। धनगढ़ र लम्कीबाट 21 जुवाडे सहित नगद पक्राउ। आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन। विदेशी शैक्षिक कार्यक्रम नियमनमा सरकारको कडाई। कैलालीमा 16 किशोरीमाथि करणी गरेको आरोपमा एक युवक पक्राउ र फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश। हवस् त अहिलेलाई मध्याह खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारूवासम्म खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147199, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो
4: हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ब्याग प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
1: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौं। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: ताजान छै उडन्या चरी दिनरात भौतारी आइ गयो रेडियो खोल देउडा चौतारी आइ गयो रेडियो खोल देउडा चौतारी
6: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
5: एकडाली बाजबुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: देउडा गीत गाउने तमरा हाम्रा गाउँ घरका कुरा हान्ने तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।

0: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: को उल्टा सिकाउने हो
1: त मुर्दार रहेछ
2: त्यसलाई के गाली गर्छौ आफ्नो कर्म नै त्यस्तै छ तिमी नै जाऊ बे धन्न म बेचेमा

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो
3: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

नमस्कार। रचनाकाल रचनाकार नखुलेको एउटा मौलिक संस्कृतिमाथिको सम्मान अनि संरक्षण गर्ने उद्देश्यले यो गीत सावित्री परियारज्यूले गाउनुभएको र उहाँ नै स्रोत मानेर हामीले यो गीतलाई एउटा डिजिटल प्लेटफर्ममा हामी प्रयोग गरेका छौं। यदि यो गीत कसैको बौद्धिक सम्पत्ति

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड्नीको दूरबीनबाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: रोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा
0: 24 घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
3: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनुपर्छ
4: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ
3: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ
4: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ
3: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ
4: सुक्खा खानेकुरा औषधि प्राथमिक उपचार सामग्री बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ
3: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ
4: यस्तो अवस्थामा वृद्ध केटाकेटी अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ
3: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
2: जिल्लापुर अस्पतालमा

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।
9: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: टिकापुर नगरपालिकाको सूचना। टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
2: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
2: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैला

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा भयो?
4: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
3: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
4: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
3: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
4: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
3: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
4: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
5: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
6: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
0: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
0: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
0: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
0: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली
4: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
5: के गरु त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
4: दाई बरु एक पटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
5: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एक पटक
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्स रे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टीकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टीकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359
7: विश्राम पाछा फ्रिस्ते स्वागत बा गण्डकी प्रदेशमा अवसर दिए तथा औद्योगिक प्रयोजनका गाजा खेतीकी कानूनी मान्यता पाइल्बा प्रदेश सभाकी बिहिबार सम्बन्धित विधेयक सर्वसम्मत रूपमा पारित गर्नसँग प्रदेशमा नियमन सहित गाजा खेती गर्न नगर खुल्बा विधेयक अनुसार कम्पनी दर्ता गरेकी सरकारी अनुमति लिएपा छ गाजा खेती गर्न पाइल्बा अनुमति पत्रकी अवधि 5 वर्ष हुलासेफी प्रदेश सरकारकी तोकलक विशेष क्षेत्रमा केले खेती गर्न सिक्न व्यवस्था गरिल्बा खेती गर्न चाहलक आफ्नो वा कम्तीमा 5 वर्षकै लिज मलेलक जमिन स्थानीय तहके सिफारिस उत्पादित गाजा खरिद गर्न औषधि वा औद्योगिक कम्पनी संघकै सम्झौता प्रेस गर्न पर्न वा संघ खेती क्षेत्रकै सुरक्षा सुनिश्चित गर्न पर्छ केले अन्तिम लाइसेन्स जारी हुन वा औद्योगिक प्रयोजनका लागि

0: आइगे आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर
0: कार्यक्रम लोक चौतारी

0: सिधापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिका भन्दा टीकापुर नगरपालिकाको खर्च कम, टीकापुरको खर्च 64.25 र जानकीको 84.11% बजेट खर्च। लम्किसुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सवारी साधन नवीकरणमा सहज, असार 20 गतेसम्म 1.30 करोड़ राजस्व संकलन। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण, डायरी पाठ्ययोजना बनाउन सहयोगी हुने। र गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकार विरूद्ध प्रदर्शन, अनुसन्धान गर्न डीआईजी थपलियाको नेतृत्वमा छानबिन समिति गठन। टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको खाता बन्द अवधिसम्म करिब 75% बजेट मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षमा नगरपालिकाको 1,05,51,00,000 बजेट रहेकोमा 78,75,00,000 रूपियाँ मात्रै खर्च भएको छ। थप खबर छपिलाल चौधरीबाट।
1: 66,76,00,000 रूपियाँ चालू तर्फको बजेट रहेकोमा 53,85,00,000 रूपियाँ 80.67% र 38,75,00,000 रूपियाँ छुट्याइएको पूँजीगत तर्फ 24,80,00,000 66.24% रूपियाँ मात्रै खर्च भएको टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो।
2: हाम्रो आर्थिक वर्ष 82-83 लागि टीकापुर नगरपालिकाको वित्तीय प्रगति, विशेष गरी हाम्रो चारतर्फ टीकापुर नगरपालिकाको 66,76,16,761 मध्ये हाम्रो खर्च चाहिँ 53,85,80,593 रुपियाँ भएको छ। यसलाई हामीले प्रतिशतमा हेर्ने भने 80.67% भएको छ। र त्यसै गरी हाम्रो टीकापुर नगरपालिकाको पुँजीगत खर्च तर्फ पनि हाम्रो यसपालि गत वर्षको तुलनामा राम्रो भएको देखिन्छ। पुँजीगत तर्फ हाम्रो 38,75,70,000 रुपियाँ विनियोजन भएकोमा हाम्रो खर्च चाहिँ 24,89,94,000 रुपियाँ खर्च भएको छ। अब यसलाई प्रतिशतमा हेर्ने भने हाम्रो करिब 64.25% भएको छ। अनि हाम्रो आर्थिक वर्ष 82-83 बजेटको फिगर हेर्ने भने 1,05,51,86,778 रुपियाँ हाम्रो विनियोजन भएकोमा हाम्रो खर्च चाहिँ 78,75,75,75 रुपियाँ 36 पैसा अर्थात् 14.63% रकम चाहिँ हाम्रो यसपालिको औसत खर्च भएको देखिन्छ।
1: ठेक्का लगाउँदा प्रतिस्पर्धा भएर घटाघट भएको, ठूला आयोजनाको समयमा काम नसकिँदा अर्को वर्ष दायित्व सरेकाले खर्च प्रगति कम देखिएको बताउनुभयो। टीकापुर नगरपालिकामा यस वर्ष 70 योजना टेण्डर मार्फत कार्यान्वयन भएका छन्। यी ठेक्काहरूमा निर्माण व्यवसायहरू बीच प्रतिस्पर्धा भएर खर्च घटेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताले पहिलो चौमासिकमा काम नभएको र पेट्रोलियमको मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले तोकिएको समयमा काम गर्न नसकेकाले खर्च कम भएको बताउनुभयो।
3: विगतको हकमा चाहिँ योचोटि अलिक धेरै हुन सक्थ्यो। अब धेरै हुने सन्दर्भमा चाहिँ ग्लोबल क्राइसिसले गर्दाखेरि चाहिँ यो ठेकेदारहरू चाहिँ काम सम्पन्न नगरेका कारणले अलिक कमजोर छ।
1: टीकापुर नगरपालिकाको राजस्व संकलनको लक्ष्य भने पार गरिसकेको छ। आर्थिक वर्ष सकिन 6 दिन बाँकी रहँदै लक्ष्य भन्दा 87,00,000 रूपियाँ बढ़ी राजस्व संकलन भइसकेको नगरपालिकाको राजस्व शाखा प्रमुख नन्दबहादुर केसीले बताउनुभयो। नगरपालिकाले यस वर्षको लक्ष्य 8,50,00,000 रूपियाँ राखेकोमा असार 26 गतेसम्म 9,37,00,000 रूपियाँ राजस्व संकलन भइसकेको छ। जानकी गाउँपालिकाको चालू आर्थिक वर्षमा 84.11% खर्च गरेको छ, जसमा पूँजीगत खर्च 64.31% र चालू खर्च 92.43% खर्च भएको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाको 64,94,00,000 बजेट रहेकोमा 54,62,00,000 रूपियाँ खर्च भएको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभयो।
4: हाम्रो जानकी गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 अन्तिम दिन हामीले चाहिँ कुल बजेटको 84.11% खर्च भएको छ। त्यसमध्ये चालू खर्च 92.43% छ भने पुँजीगत खर्च 65.31% छ।
1: जोशीपुर गाउँपालिकाले चालू आर्थिक वर्षमा 85.24% बजेट खर्च गरेको छ। गाउँपालिकाका लेखा अधिकृत डिपेश टिमिल सिन्हाका अनुसार चालू तर्फ 93.19% र पुँजीगत तर्फ 66.14% गरी जम्मा 85.24% बजेट खर्च भएको छ।
5: चालू खर्च 93.19%, पुँजीगत खर्च 66.14%, समग्रमा चाहिँ 85.24% जसपुर गाउँपालिका। समग्रमा अब ठिकै हो, आन्तरिक स्रोत अनि अब आए सबै मिलाएर योजनाहरू सम्पन्न भयो।
1: लम्कीचुहान नगरपालिकाले आर्थिक वर्ष 2082-83 75.18% रकम खर्च गरेको छ। चालू तर्फ 88.32% र पुँजीगत तर्फ 97.04% बजेट खर्च गरेको छ। नगरपालिकाले 1,22,00,00,000 बजेट रहेकोमा 91,78,00,00,000 रूपियाँ खर्च गरेको नगरपालिकाका लेखा अधिकृत जनक नेउपानेले जानकारी दिनुभयो। नेपाल सरकारको वित्तीय कार्यविधि अनुसार असार मसान्तको 7 दिन अर्थात 1 साता अगाडि नै सरकारी खाताहरू बन्द गर्नुपर्ने व्यवस्था छ। यस वर्ष असार महिना 32 भएकाले असार 25 गते राति 12 बजेसम्म सरकारी खाताबाट खर्च अर्थात भुक्तानी गरिएको छ।
0: अब बाँकी प्रसंग। लम्कीचुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीलाई सेवा लिन सजिलो भएको छ। यातायात कार्यालयको शाखा लम्कीमा खुलेपछि नागरिकलाई राहत भएको हो। लम्कीचुवा नगरपालिका 4 बलियामा वैशाख 14 गतेबाट यातायात कार्यालय सञ्चालनमा आएको हो। यहाँबाट दैनिक 100 बढ़ी सेवाग्राहीले सेवा लिने गरेको कार्यालयले जनाएको छ। थप खबर गीता चौधरीबाट।
6: विगतमा सेवा लिन धनगढ़ी जानुपर्ने लम्की टीकापुर लगायतका क्षेत्रका नागरिकलाई लम्कीमै यातायात कार्यालय सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको छ। पहिले धनगढ़ीमा जानुपर्ने बाध्यता रहेकोमा अहिले आफ्नै पालिकामा यातायात सञ्चालनमा आएपछि सेवा लिन सजिलो भएको लम्कीचुहा नगरपालिका वडा नम्बर 6 भगतपुरका बलबहादुर रावत बताउनुहुन्छ।
7: धनगढ़ी जानु पर्थ्यो, लामो शास्ति खेप्नु पर्थ्यो, तर अहिले चाहिँ धेरै सुविधा भएको मैले महसुस गरेको छु। जस्तै अब यहाँबाट जाँदाखेरि थुप्रो गाडी भाडाको कुराहरू छ, अनि बीचमा दुर्घटना हुने कुराहरू छ, विभिन्न रिस्क छ नि। त्यो अब आफ्नै बजारमा हामीले यो यातायात खोलिसकेपछि हामीले सहजै तरिकाले आउन सक्ने र आफ्नो सेवा लिन सक्ने भएकाले यो मैले एकदमै यस क्षेत्रका लागि एकदमै राम्रो काम भएको छ भन्ने महसुस गरेको छु।
6: घोडाघोरी 2 सुखरका अमित कुमार चौधरी पनि धनगढ़ी जानुपर्ने र दिनभरि लाइनमा बस्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ।
8: परेन, धनगढ़ी जानु पर्थ्यो पहिला, होइन, धनगढ़ी भन्दा अनि ठिकै छ, सजिलो छ।
6: जोशीपुर गाउँपालिका 7 लोहागरका सिर्जना भूल पनि मोटरसाइकलको कागजात नवीकरण लम्कीमै गर्न पाएपछि खुसी हुनुहुन्छ।
9: पहिलाको भन्दा चाहिँ धेरै सुविधा भएको छ। पहिला चाहिँ धनगढ़ी जानु पर्थ्यो टाढा, अनि घामगाममा जानु पर्थ्यो, अब यता चाहिँ नजिकै हुनाले सजिलो भएको छ पहिलाको भन्दा।
6: कार्यालयले असार 20 गतेसम्म 1,30,00,000 राजस्व संकलन गरेको यातायात कार्यालयका कम्प्युटर अपरेटर हेमन्त बहादुर शाहले जानकारी दिनुभयो।
10: दैनिक 3,00,000, 2.5 लाख, 4 लाख, 5 लाख सम्मको एभरेजमा ह्रास हुन्छ र हालसम्म हामीले 2083 असार 21 गते हामीले सार्वजनिक सुनवाई कार्यक्रम गरेका थियौँ। सो कार्यक्रममा त्यो भन्दा अघिल्लो दिनको सम्मको राजस्व 1,30,00,000 रहेको थियो भने दैनिक चाहिँ 2.5-5 लाखसम्म राजस्व उठ्ने गर्छ। अब अहिले क्लोजिङको पिरियडमा अझ धेरै मात्रामा सेवाग्राहीहरूको चाप रहन्छ।
6: यातायात कार्यालय बलियाका निमित्त प्रमुख चक्रबहादुर उपाध्यायले कार्यालयमा सबै प्रकारका सवारीको कागजात नवीकरण र राजस्व संकलन भइरहेको जानकारी दिनुभयो।
11: यो सेवा कार्यालयबाट हाललाई सबै प्रकारका सवारीहरूको कर संकलन र बुलुक नवीकरणको काम चाहिँ भइरहेको छ। दैनिक सामान्य अवस्थामा चाहिँ 50-60 हाराहारीमा आउनुहुन्थ्यो, अहिले असारको बेला क्लोजिङको अवस्था भएकोले 100 हाराहारीमा चाहिँ दैनिक सेवाग्राहीहरू आइराख्नु भएको।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम। टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
12: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
12: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
13: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
12: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
13: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
12: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
13: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गते देखि।
12: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
13: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
12: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
13: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
12: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
13: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
12: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
13: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
12: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
13: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
14: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुर नगरपालिका वडा नम्बर 8 स्थित त्रिभुवन मावि बटनपुरले शिक्षकलाई ल्यापटप वितरण गरेको छ। विद्यालयले कक्षा 8, 10 र 12 विद्यार्थीको सिकाइ स्तर सुधारका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली विषय अध्ययन गराउने शिक्षकलाई ल्यापटप वितरण गरेको कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक रविन्द्र बहादुर कठायतले जानकारी दिनुभयो। कार्यक्रममा टिकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरी विशिष्ट अतिथि रहनुभएको थियो। टिकापुरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण गरिएको छ। टिकापुरका सामुदायिक विद्यालयका 400 शिक्षकलाई डायरी वितरण गरिएको हो। डायरी शिक्षकलाई पाठ्ययोजना बनाउन सहयोगी हुने बताइएको छ। थप खबर पूर्ण विकबाट।
15: टिकापुर नगरपालिका शिक्षा शाखाले टिकापुर अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण गरेको छ। डायरीमा शिक्षकले दैनिक पठन पाठन गर्दा आवश्यक पर्ने निर्देशन सहित दैनिक पाठ योजनाका निर्माणमा सहयोग पुग्ने गरी नमूना तयार पारिएको छ। शिक्षक डायरी वितरणको उद्देश्य बारे बताउँदै टिकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी,
16: हामीले टिकापुर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत प्रत्येक शिक्षकलाई एक एकवटा डायरी वितरण गरेका छौं र यो डायरीको प्रमुख उद्देश्य के हो भने डायरी वितरण गर्नुको शिक्षकहरूलाई क्लासमा जानुभन्दा पहिले शिक्षकहरूले आफ्नो विषयसँग सम्बन्धित अध्यावधिक विषयहरू, अध्यावधिक कुराहरू अथवा केही विद्यार्थीहरूलाई दिनुपर्ने नयाँ कुराहरू हुन सक्छन् र आफ्नो आफूले पढाउने पाठसँग सम्बन्धित कुनै विषयवस्तुसँग सम्बन्धित केही कुराहरू हुन्छन् ती कुराहरूलाई टिपोट गरेर लैजानको लागि र शिक्षण सिकाइ क्रियाकलापलाई स्मार्ट बनाउनको लागि हामीले डायरीको प्रयोग गर्ने योजना बनाएका छौं। त्यो अनुसार शिक्षकहरूलाई वितरण पनि गरेका छौं र यसले त्यो शिक्षकहरू आफ्नो विषयवस्तु जुन शिक्षण गर्नुहुन्छ त्यसमा तयारी गर्नुहुन्छ र त्यसमा केही नयाँ कुराहरू छन् भने त्यो कुरालाई टिपोट गरेर कक्षामा लैजानुहुन्छ।
15: शैक्षिक डायरी शिक्षकहरूका लागि एक सहयोगी साधन भएकोले शिक्षक डायरी पाउँदा शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्ने शिक्षिका सुमन खड्का बताउनुहुन्छ। उहाँका अनुसार एक दक्ष शिक्षकले कम्तीमा भोलि के पाठ शिक्षण गरिँदैछ, आवश्यक अन्य विधि आदिका बारेमा गर्नमा सहजता हुनेछ।
17: टिकापुर नगरपालिका शिक्षा शाखाबाट चाहिँ प्रदान गरिएको शिक्षकदारी मलाई व्यक्तिगत रूपमा हेर्दाखेरि एकदमै उपलब्धिमूलक नै लाग्यो। कसरी लाग्यो भन्दाखेरि अब शिक्षकले चाहिँ भोलि कक्षा कोठामा चाहिँ आफूले पढाउनु पर्ने शिक्षण गर्नुपर्ने विषयवस्तुहरू चाहिँ होइन अघिल्लो दिन नै प्लान गरेर जाँदाखेरि अझ इफेक्टिभ हुन्छ, अलिकति पढाइलाई सिकाइलाई चाहिँ हामीले प्रभावकारी बनाउन सकिन्छ जस्तो लाग्छ। र आफ्नो माइन्ड मेकअप पनि हुन्छ, अब मैले चाहिँ पढाउनु पर्ने विषयवस्तुहरू के छ त्योभन्दा अलिकति पूर्व तयारी पनि त्यो सम्बन्धी अध्ययन पनि शिक्षकले चाहिँ कक्षा कक्षामा गरेर जान्छ, एकदमै राम्रो छ, उपलब्धिमूलक नै छ।
15: शिक्षक नियमावली अनुसार एउटा शिक्षकले दैनिक पाठ योजना बनाएर मात्र कक्षा कोठामा जानुपर्छ। पाठ योजनामा के पढाउने, कसरी पढाउने, के सामग्री प्रयोग गर्ने आदि सबै कुरा उल्लेख हुन्छ, जसले गर्दा शिक्षकलाई योजनाबद्ध तरिकाले सिकाई गर्न सजिलो हुने र सिकाइ पनि दीर्घकालीन हुने कर्णाली मावि टिकापुरका शिक्षक जितराम चौधरी बताउनुहुन्छ।
18: टिकापुर नगरपालिकाले अहिले नगरपालिकाभित्र भएका सामुदायिक विद्यालयहरूमा सबैलाई एउटा डायरी उपलब्ध गराएको छ पालिकाले। पालिकाको एउटा राम्रो प्रयास हो यो गुणस्तर शिक्षा, जस्तै गुणस्तरीय शिक्षा ल्याउनमा यसको पनि धेरथोर भूमिका रहेको छ। जस्तै जनगुनासोहरू आइराखेको छ कि सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरू बिना तयारी कक्षा कोठामा जानुहुन्छ, होइन, बिना तयारी गइसकेपछि उहाँले के पढाउनुहुन्छ, के गर्नुहुन्छ, त्यसको कुनै प्लान छैन। हो त्यसैले त्यो जनगुनासोलाई चिर्नको लागि भए पनि त्यो डायरीले नगरपालिकाबाट वितरण गरिएको त्यो डायरीले शिक्षकहरूलाई दिएको त्यो डायरीले चाहिँ कमसे कम मैले पढाउने विषय आज मैले के पढाउने, त्यस्तै गरेर कति दिनमा मैले त्यो कोर्स सिद्ध्याउने, कसरी पढाउने, कुन तरिका अप्नाउने, कसरी विद्यालय विद्यार्थीहरूलाई राम्रोसँग बुझाउन सकिन्छ, हो त्यो त्यसको लागि पनि एकदमै महत्वपूर्ण छ। त्यो
15: डायरीमा शिक्षकले शिक्षण अवधि र अघि पछि पनि शिक्षकले देखे सुनेका कुराहरू टिपोट गर्ने र कक्षा कोठामा लागू गर्न सहज हुने गरी तयार गरिएको छ। डायरी वितरण पछि शिक्षकहरूको सकारात्मक प्रतिक्रिया आइरहेको र कम्तीमा पनि शिक्षकलाई क्रियाशील बनाइरहने भएकाले यसको प्रभावकारिता रहेको र आगामी वर्ष पनि निरन्तरता दिने बताउनुहुन्छ। फेरि पनि शिक्षा अधिकृत नरेश अवस्थी,
16: मैले के विद्यालयहरूमा बुझ्न आज मौका पाएको छु, उहाँहरूले चाहिँ यो हाम्रो लागि एकदम महत्वपूर्ण छ। कम्तीमा हामीले एक वर्ष यो वर्ष चाहिँ आफ्नो विषयवस्तुको विषयवस्तुमा एक किसिमले मेहनत गरेर हामीले त्यसलाई त्यसमा डायरीमा उल्लेख गर्यौँ भने अर्को वर्षबाट पढाउँदाखेरि हामीलाई अध्यावधिक भए मात्रै पुग्ने र त्यसले हाम्रो स्मरण पनि रहने। समग्रमा भन्नुपर्दा शिक्षक डायरी जुन हामीले शुरू गरेका छौँ यसलाई चाहिँ सकारात्मक रूपमा नै शिक्षकहरूले ग्रहण गर्नुभएको छ।
15: मानिसको जीवनमा निरन्तर सिकाइ भइरहने भएकाले शिक्षकहरूलाई समय र परिस्थिति अनुसार ऊर्जावान बनाइरहन जरूरी छ। शिक्षकलाई क्रियाशील बनाउनु भनेको सिकाइ उपलब्धि वृद्धि हुनु हो, त्यसैले शिक्षकलाई यसै गरी क्रियाशील र ऊर्जावान बनाउनु जरूरी छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आरोपमा एक बाल विकास शिक्षिका विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। कैलालीको श्रीमुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका नन्दा कुमारी साई विरूद्ध आयोगले मुद्दा दायर गरेको हो। आगामी साउन एक गतेदेखि सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब डेढ़ साता प्रभावित हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास छ। सोही अनुसार यो वर्ष नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब डेढ़ साता सुनवाई प्रक्रिया प्रभावित हुने जनाइएको छ। संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। गणेश नेपाली आत्मदाह घटना तथा सुकुम्बासीमाथि अमानवीय हरकत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको हो। सरकारकै कारण गणेश नेपालीले आत्मदाह गर्नु परेको उनीहरूको आरोप छ। नेपालीको आत्मदाह घटनाको अनुसन्धान गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। गृहमन्त्री सुदन गुरूङले प्रतिनिधि सभामा बोल्दै सो घटनाको छानबिन प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
19: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
20: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
21: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
20: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
21: महिनाको महिनावारी गडबडीको समस्या,
20: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
21: पेट सम्बन्धी सम्पूर्ण समस्या,
20: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
21: ईसीजी सेवा,
20: डिजिटल एक्सरे सेवा
21: र प्रयोगशाला ल्याब सेवा।
20: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, वैदेशिक रोजगार बोर्ड अन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले आर्थिक वर्ष 2082-83 लागि वैदेशिक रोजगारीमा गएका मृत्यु अशक्त श्रमिकका छोराछोरीलाई प्रदान गरिएको छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ। विवरण अनुसार हालसम्म देशभर कुल 3363 जना विद्यार्थीहरू छात्रवृत्ति प्राप्त गरेका छन्। प्राप्त विवरण अनुसार छात्रवृत्ति पाउनेमा कुल विद्यार्थी मध्ये 1781 जना छात्र र 1582 जना छात्रा छन्। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढ़ी विद्यार्थी लुम्बिनी प्रदेशबाट छन्, जहाँ 778 जनाले छात्रवृत्ति प्राप्त गरेका छन्। कोशीबाट 737, मधेस प्रदेशबाट 713, गण्डकी प्रदेशबाट 531 जनाले छात्रवृत्ति पाएका छन्। बागमती प्रदेशबाट 381 विद्यार्थीले पाएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा हुनेहरूको संख्या तुलनात्मक रूपमा कम छ। विवरण अनुसार कर्णाली प्रदेशबाट 138 जना, सुदूरपश्चिम प्रदेशबाट 85 जना विद्यार्थीहरू छात्रवृत्तिका लागि छनौट भएका छन्। खोज खबरमा अब पालो उजना आवाजको। ट्राफिक नियम सबै नागरिकले पालना गर्नुपर्ने हुन्छ। ट्राफिक नियमबारे जानकारी नहुँदा सवारी दुर्घटनाका घटना बढ़ने गर्दछन्। आजको जनावाजमा हामीले केही नागरिकलाई ट्राफिक नियमबारे तपाईँलाई के जानकारी छ भनी सोधेका छौं।
22: मेरो नाम सृजन रावल, म न्यूलाइटमा पढ्छु। ट्राफिक नियम भनेको हामीले रोडमा हिँड्दाखेरि प्रयोग गर्ने एउटा नियम हो, जसले हामीलाई दुर्घटनाबाट बचाउँछ। ध्यान दिनुपर्छ, जेब्रा क्रसिङबाट हिँड्नुपर्छ, कताबाट गाडी आउला भनेर। ट्राफिक नियम पालना नगर्यो भने दुर्घटना हुन सक्छ, सबै सचेत हुनुपर्छ।
23: मेरो नाम दीपक विष्ट। ट्राफिक नियम भनेको रोडमा जुन साइडबाट हिँड्नुपर्छ भनेको छ त्यही साइडबाट हिँड्ने, राम्रोसँग हेरेर हिँड्ने, जुन जहाँ पनि लेफ्ट साइडमै हिँड्ने।
24: मेरो नाम दुर्गा जयसी हो, म टिकापुर कैलालीमा बस्छु। ट्राफिक नियम भनेको त अब ठाउँ ठाउँमा ट्राफिक त राख्नुपर्ने हो है, चोक चोकमा। अब ट्राफिक नियम मात्रै छ, ट्राफिकहरूको पनि पालनै भएको छैन। हामी मानिसले अब आफ्नो जुन साइडमा हिँड्नु पर्ने हो त्यो साइडमा हिँड्नु पर्यो। अनि पछि अब गाडीहरू कुन साइडमा आइरहेछ त्यो ध्यान दिएर बाटो काट्नु पर्यो। अब जेब्रा क्रसिङ छैन, बाटो त काट्ने हो। मान्छेलाई बाटो काट्नको लागि जेब्रा क्रसिङ चाहियो, एरो पनि चाहियो, त्यस्तो केही भएको छैन, ध्यान पनि दिएको छैन। र
25: मेरो नाम निशा जयसी हो, म टिकापुर कैलालीमा बस्छु। हेलमेट लगाउनु पर्छ, अनि त्यही ट्राफिकहरू नभएर एक्सिडेन्ट पनि भइरहेछ। दुर्घटना चाहिँ मोटरसाइकल बाइक मतलब गाडी चलाउँदा मात्रै हुँदैन, हिँड्ने मान्छेले बाटो नकाट्दा पनि हुन्छ एक्सिडेन्ट, कहिले काहीँ अरू मान्छेको लापरवाहीले पनि हुन्छ।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जानकी गाउँपालिका भन्दा टिकापुर नगरपालिकाको खर्च कम। टिकापुरको खर्च 64.25 र जानकीको 84.11% बजेट खर्च। लम्कीचुवामा यातायात कार्यालय सञ्चालनमा आएपछि सवारी साधन नवीकरणमा सहज। असार 20 गतेसम्म 1,30,00,000 राजस्व संकलन। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक डायरी वितरण, डायरी पाठ्यजना बनाउन सहयोगी हुने। र गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकार विरूद्ध प्रदर्शन। अनुसन्धान गर्न डीआईजी थपलियाको नेतृत्वमा छानबिन समिति गठन। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बिहा नगरजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
0: यतिकै

घरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा पोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिले पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाई भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा भयो
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 MHz।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
1: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
0: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
2: राहदानीको प्रणाली हाल परिवर्तन भई 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
0: दाङमा सिकल सेलका बिरामी बढ़दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
0: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरु गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेका उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिता बारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
6: भदौ 23 र 24 वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
7: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय, यही दृष्टिकोण आज छ कि?
5: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूठ बोल्न नसक्ने बताउनुभयो।
1: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा

0: मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्राधिकारले रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीनजना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये दुईजना महिला र एकजना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
1: होइन, राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व संकलनको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक हुन सक्छन्। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
0: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको हो। राजधानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
2: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
0: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
3: हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,137 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,000

0: 3350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
1: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सीरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
2: सन्तोष गन्धर्व एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
3: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
2: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
5: वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5253।

0: एकमात्र डीटीएच सेवा दिस होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। दाङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो। प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो। अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ। शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। स्थानीय तहले विद्यालयको पूर्वाधार, आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाई छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने यस विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
4: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
5: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
4: पसिना हामीले थामे होइन, माथि मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ चाहिँ हिमनदी ठ्याक्कै पग्रेर एकैचोटि आउने चिज अझ पग्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
5: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
4: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुनेछ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढ़ी आउने जोखिम छ त्यो बेलामा यात्रा नगर त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउँछ त त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने किनभने खानेकुरा भयो भने त कहाँ अनुकूल डाँडोमा रोकिनु पर्ला अरे अनि झाडा बहाला लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान् एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ जाजरकोटको पहाड़मा आँपको बगैँचा लाखौं कमाउँदै
6: रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यही 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
3: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ
6: अब यो आँप लगाएर के गर्ने बच्चाहरू के गरी खुवाउने रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो यो बिस्तारै बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्
8: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो
6: पहिला 57 सालमा लगायौं हामीले बुटा 57 सालमा सुरु गर्यौं बुटा लगाउन त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं
8: सुरुमा 57 सालमा 10 वटा बुटा
6: 57 सालमा 10 वटा बुटा लगायौं अलि उता पाछौमा लगायौं पाखामा फारेर त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रहारी बजारमा भयो बिक्री हाम्रो पहिला 150 रुपियाँ केजीले भका भक डोगामा लग्दै बोक्दै यातायात थिएन मान्छे लगाउने टिप्ने अनि त्यही खाद्याउने
8: रहारी बजार भनेको यो रुकुमको मुसिकोट
6: रुकुम रहारी
8: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
6: अहिले त हाम्रो यो सबै 18 रोपनी अरे दुइटैको 1200 जति छ बुटा
8: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ
6: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
8: मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
6: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाइसक्यो बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएका बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
8: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
6: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोरमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने

दुःख पनि त्यति नहुने, तरकारी बालीले जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा

0: लगाउँदैछन्।
1: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
0: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने। तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन।

0: सामुदायिक रेडियो टीकापुर एफएमबाट जनहितमा जारी सन्देश
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
5: जहरीका बेला खोला नाला बढ्ने र थुनिने हुन सक्छन्। यसले तपाईँ बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईँका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि लाल पूर्जा नागरिकता पैसा गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी जनप्रतिनिधि स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी बुढ़ाबुढ़ी सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
7: यही असार 27 गते शनिबारका दिन
6: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ट कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: डाक्टर आउने दिन असार 27 गते शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
8: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई स्वागत छ। म दुर्गा देवकोटा। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्सन बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी विभिन्न प्रकारका जलवायु जन्य प्रकोपहरूले निम्त्याउने विपद व्यवस्थापनका लागि भएका प्रयासबारे छलफल गर्छौं। विपद जोखिम न्यूनीकरणका लागि भएका प्रयास, पूर्व तयारीको अवस्था, पूर्व सूचना प्रणालीको प्रभावकारिता र समुदाय स्तरमा भएका प्रयासबारे पनि छलफल गर्छौं। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज 8 श्रृंखला हो। आजको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन दिताल हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। सबैभन्दा पहिला चाहिँ टीकापुर नगरपालिकामा विपद जोखिमको अवस्था कस्तो देख्नु भएको छ?
1: टीकापुर विशेष गरी प्रकोपका हिसाबले बहु प्रकोपको जोखिमयुक्त क्षेत्र नै हो। विशेष गरी टीकापुर बाढ़ीको हिसाबले चाहिँ उच्च जोखिममा रहेको र जहिले पनि कर्णाली नदी फुट्ने विगतमा पनि जोखिम भइरहेको र योचोटि पनि कर्णाली नदीको जोखिम उच्च नै छ। त्यसपछि अब अहिले गर्मीको सिजनमा सर्पको दसैँबाट चाहिँ त्यो अर्को विपदको छ र लगायत जंगली जनावर र मानवीय द्वन्द सधैँ चलेको छ। यस्ता लगायतका धेरै गर्मीका कारणले लु अब जाडोमा चिसो यस्ता खालका चाहिँ विभिन्न खालका प्राकृतिक प्रकोप चाहिँ भइरहेको छ। त्यसमा टीकापुर सधैँ उच्च जोखिममै भएको क्षेत्र हो।
0: बढी चाहिँ बाढी जन्य विपदको जोखिम
1: बढी चाहिँ धेरै ठूलो जनधनको क्षति हुने भनेको बाढीले नै।
0: हजुर, अनि जस्तो अब यो बाढी जन्य विपदको सामना गर्नका लागि चाहिँ अब पालिकाले चाहिँ थुप्रै असल अभ्यासहरू पनि गरे छ। तर अब विशेष गरी अब यहाँहरूले केही समय अगाडि नदीको तटीय क्षेत्र अनुगमन पनि गर्नुभएको थियो, चुनौतीहरू चाहिँ के कस्तो देखिएको छ?
1: अब यो चुनौती भनेको हामी एक्लैले सामना गर्न नसक्ने खालका समस्या छन्। हजुरले भने जस्तो त्यो नदीको तटबन्धको कुरा छ, त्यो चाहिँ ठूलो लगानी लगाउनु पर्ने छ। बर्दियातिर लगभग धेरै चाहिँ पूरा हुने क्रममा छ तट, तर यो कैलालीको सिमानामा चाहिँ अहिलेसम्म तटबन्ध हुन सकेको अवस्था छैन। रानीजमरा कुलरियाले चाहिँ थोरै थोरै काम गरिरहेको छ। विभिन्न संघ संस्थाबाट अलिअलि साना साना कामहरू पनि विगतमा हुने गरेको छ। तर चाहिँ अब नगरपालिकाको स्रोत सीमित स्रोत हुने र त्यो सीमित स्रोत चाहिँ हामीले आम नागरिकका चाहिँ बहु अपेक्षाहरू पूरा गर्नको लागि खर्च गर्नुपर्ने भएकोले विपदमा ठूला योजनाहरू लगानी गर्न सकेको छैन। त्यसका लागि चाहिँ संघ र प्रदेशलाई गुहार्नुपर्ने हुन्छ। अब योचोटि त्यो खालको नदी नियन्त्रणको बजेट विपदमा संघ र प्रदेशबाट चाहिँ टीकापुर नगरपालिकालाई भनेर छुट्टै त्यस्तो खालको चाहिँ छैन। तर चाहिँ अब केही विपन्न नागरिकहरूका चाहिँ आवासका कुराहरू त्यस्ता खालका सानो कुराहरू चाहिँ छन्। तर ठिकै विपदलाई भनेर चाहिँ त्यस्तो अहिलेसम्म आएको छैन। अब नगरपालिकालाई चाहिँ यो हिसाबले चाहिँ आर्थिक हिसाबको चुनौती चाहिँ ठुलो हो।
0: तर पनि यहाँहरूले चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जस्तो विभिन्न खाले नीति र योजनाहरू चाहिँ जुन लिनुभएको छ नि, त्यसले चाहिँ कस्तो सहयोग पुगेको छ?
1: हामीले आम नागरिकहरूलाई सचेतना गराउने विपद सम्बन्धीमा उनीहरूलाई चाहिँ सामान्य तालिमका कार्यक्रमहरू राख्ने, वृक्षारोपणका कार्यक्रमहरू, अब प्राकृतिक प्रकोपबाट चाहिँ कसरी सुरक्षित हुने, हरेक वर्गका नागरिकहरूलाई चाहिँ विपदबाट कसरी सुरक्षित गराउन सकिन्छ भन्ने सन्दर्भमा चाहिँ जानकारीहरू दिने, सूचनाहरू दिने त्यो काम चाहिँ हाम्रो तहबाट भइरहेको छ। त्यसका लागि चाहिँ नीति कार्यक्रममा स्रोत हामीसँग भएको बजेटको पनि अहिले चाहिँ हाम्रो प्र्याक्टिस भनेको हाम्रो बजेटको 3% जति जो हामी त्यो विपदमा लगानी गर्ने छ। अनि अब हामी यहाँ विपद कोष पनि छ 1 करोडको, हरेक वर्ष चाहिँ त्यो विपदमा रहन्छ, पैसा रहन्छ र विपद परेको बेलामा चाहिँ प्रयोग गर्ने गरी विपद समितिको निर्णयले त्यो काम गर्छ। विपद शाखा छ हामी यहाँ चाहिँ क्रियाशील छ एकदमै। त्यो हुँदाखेरि चाहिँ नगरपालिकाले गर्नुपर्ने जतिको आफ्नो स्रोत साधन र जनशक्तिले भ्याएको काम चाहिँ निरन्तर गरिरहेको छ।
0: समुदायको क्षमता विकासमा बढी प्राथमिकता दिएको छ।
1: अहिले हाम्रो स्रोत साधनले चाहिँ त्यति नै भ्याउँछ, त्यही अनुसारले चाहिँ गरिरहेको छ।
0: अनि जस्तो यस वर्ष चाहिँ जस्तो विपद व्यवस्थापनका लागि 1 करोड करोड़को कोष छ त यहाँले भनिसक्नुभयो। अनि जस्तो यस्तो क्षमता विकास अब तालिम लगायत कुराका लागि बजेट विनियोजन पनि भएको छ
1: भएको छ ओडागतमा पनि गएको छ भने अघि भने जस्तै 3% 1 करोड़को कोष छुट्टै हो त्यसमा चाहिँ विपद शाखालाई भनेर छुट्टै बजेट भनेर केन्द्रीय स्तरको कार्यक्रम पनि हुन्छ त्यसले चाहिँ अरू संघ संस्थासँगको सहकार्यमा विपद सम्बन्धी चाहिँ जनचेतनाका कार्यक्रम अभिमुखीकरण तालिमका कार्यक्रमहरू सञ्चालन गर्छ भने ओडाहरूलाई जाने सिलिङमा पनि हरेक ओडाले चाहिँ 3% चाहिँ यो क्षेत्रमा चाहिँ छुट्याउनै पर्ने बाध्यकारी जस्तो व्यवस्था गरिएको छ। त्यसो हुँदा चाहिँ विपदका लागि करिब करिब नगरपालिकाको मात्रै 1.5 करोड़ जति चाहिँ खर्च हुन्छ
0: भनेपछि ओडा कार्यालयहरूले पनि विपदलाई प्राथमिकता दिने असल अभ्यास शुरू
1: भएको छ विगतदेखि नै गरिराख्नु भएको छ अहिले पनि उहाँहरूले चाहिँ आफूले प्राप्त गरेको सिलिङको 3% चाहिँ विपद कार्यक्रमका लागि चाहिँ राख्नु भएको छ।
0: हजुर जस्तो मनसुन जन्ने बाढीको कुरा छ नि हामी बढी जस्तो चाहिँ अब बाढी जन्ने विपद धेरै सामना गरिरहेको भएर बाढीलाई चाहिँ प्राथमिकता दिएर काम पनि गरिरहेको छौँ। बाढी जन्ने विपद आउँदाखेरि चाहिँ पालिकाको तयारीको कुरा गर्दाखेरि जस्तो अब यहाँहरूले चाहिँ थुप्रैलाई तालिम पनि दिनुभएको छ अब मलाई अलिअलि जानकारी पनि छ यो जनशक्तिको हिसाबले अथवा चाहिँ उद्धार राहत सामग्रीको हिसाबले चाहिँ हामी कुन ठाउँमा छौँ
1: अब यो ठ्याक्कै तुलना गरेर चाहिँ यो ठाउँमा छौँ भन्नेलाई चाहिँ त अब त्यति
0: बलियो नै छौँ
1: तर हामी चाहिँ हामीसँग भएको स्रोत साधनका हिसाबले चाहिँ अरू पालिकाको तुलनामा टिकापुर चाहिँ बलियो नै हो त्यो चाहिँ विगतमा अभ्यासले पनि देखाएको छ। हामी सशस्त्र प्रहरी नेपाल प्रहरीको चाहिँ युनिट यहाँ भएको कारणले उहाँहरूसँग समन्वय गरेर सामग्रीहरू चाहिँ सबै चाहिँ हाम्रो चाहिँ पूर्व तयारीका लागि आवश्यक पर्ने सामग्रीहरू टिकापुर नगरपालिकामा सुरक्षित जहिले पनि रेडी अवस्थामा हुन्छ। हाम्रै जनशक्तिले उद्धार राहतका काममा चाहिँ हिँड्दैन त्यसो हुँदा हामी चाहिँ सुरक्षाकर्मीहरूसँगको समन्वयमा आम नागरिकहरूको बस्ती स्तरका चाहिँ नागरिकहरूको चाहिँ सहयोगमा चाहिँ उद्धार र राहतका कामहरू गर्छौँ। त्यसका लागि चाहिने सामग्रीहरू केही हामीसँग जतिखेर पनि रेडी हुन्छ 24 घण्टा त्यो स्ट्यान्ड बाई हुन्छ। अब थप नभएका सामान किन्नका लागि हामीसँग चाहिँ स्रोत पनि कोष पनि छुट्टै हुने भएको कारणले स्रोत साधनको समस्या हुँदैन। अब विपत्तै भइहाल्यो भने त्यसका लागि राहत र उद्धारका लागि चाहिँ टिकापुर नगरपालिका जहिले पनि सक्षम छ योग्य छ
0: भने तत्काल कार्यान्वयनमा लैजान चाहिँ गाह्रो छैन
1: त्यसमा समस्या केही पनि हुँदैन। हामी तुरन्तै चाहिँ कार्यान्वयनमा जाने तुरन्तै एक्सनमा जाने कामलाई चाहिँ अहिलेसम्म नगरपालिका पछि हटाए पनि छैन भोलिका दिनहरूमा पनि त्यस्तो हुँदैन।
0: जस्तो यहाँहरूले समुदाय समुदायमा पनि स्वयंसेवकहरू जुन उत्पादन गर्नुभएको छ नि यसले चाहिँ कस्तो खालको सजिलो हुन्छ
1: यसले पहिलो कुरा भनेको त सूचना नै हो जस्तो विपदको तत्काल चाहिँ कहाँ विपदको कस्तो अवस्थामा छ भन्ने कुरा त्यहाँबाट सूचना आउँछ र आम नागरिक चाहिँ सचेत नभइकन उद्धार र राहतको काममा उहाँहरू चाहिँ अग्रसर नभइकन हाम्रो चाहिँ सरकारी युनिटले मात्रै उद्धार र राहत चाहिँ सम्भव हुँदैन। त्यो चाहिँ सरकारी युनिटबाट जाने सबै त्यहाँको वस्तुस्थिति बुझेको हुँदैन त्यहाँको सबै कुराहरू गर्नका लागि आम नागरिकको सहयोग जरुरी छ। त्यसका लागि चाहिँ स्वयंसेवक र बस्ती स्तरका जुन सचेतना भएको छ त्यसले गर्दा चाहिँ राम्रो प्रतिक्रिया पनि आएको छ र त्यसले चाहिँ राम्रो काम पनि गरिरहेको छ।
0: जस्तो यहाँले हुन त भनिसक्नुभयो प्रहरी सशस्त्र प्रहरीको सहयोग लिन्छौँ भन्नुभयो यहाँ चाहिँ रेड क्रस पनि नजिकै भएको भएर होइन तत्काल उद्धार राहत र पुनस्थापनाका लागि जुन संयन्त्र छ नि त्यो परिचालनमा चाहिँ समस्या छैन भन्नुभयो
1: हो अहिले त्यो संयन्त्र परिचालन गर्ने समस्या छैन सबैको चाहिँ हामी कहाँ चाहिँ एकमुष्ट मेसेज जाने प्रणाली छ सूचना चाहिँ एकमुष्ट जान्छ हामी कहाँ साइरनहरू सिस्टम छ चाहिँ त्यस्तो आउँदै जा भने पहिल्यै साइरन बजाउने तुरन्त बजाइदिने र मेसेज पठाउने त्यो गर्दाखेरि चाहिँ तुरन्तै चाहिँ कम्युनिकेसन हुन्छ त्यसले कहाँ के हुँदैछ भने सूचना प्राप्त भइसकेपछि थप काम छ छिटो हुने भइ नै हाल्यो।
0: हजुर जस्तो समुदाय स्तरीय विपद व्यवस्थापन समितिहरू हुनुहुन्छ नि झन्डै 80 वटा हुनुहुन्छ नगरपालिकामा होइन कस्तो राम्रो अभ्यासहरू सुरु भएको रहेछ गर्नुभएको छ यो समुदाय स्तरीय विपद व्यवस्थापन समितिको सक्रियता चाहिँ कस्तो लाग्छ तपाईँलाई?
1: विपदको क्षेत्रमा चाहिँ गठित जो विपद समितिहरू छन् उहाँहरू क्रियाशीलै हुनुहुन्छ त्यो बाहेक अरू टोल विकास संस्थाहरू पनि काम गरिराख्नु भएको छ टोल विकास संस्थाहरू पनि क्रियाशील हुनुहुन्छ। विपद भनेको त्यो अर्काको लागि होइन विपद आफ्नो लागि आउने भएको कारणले सबै चाहिँ सधैँ जागरूक र सचेत हुनुहुन्छ त्यसले चाहिँ पालिकालाई गर्नुपर्ने उहाँहरूले सहयोग चाहिँ निरन्तर
0: जस्तो यहाँहरूले चाहिँ पूर्व कार्यको कामहरू पनि गरेको देखियो होइन ढल सरसफाई पहिले बर्खा लाग्नुभन्दा पहिले गर्नुभयो अब जस्तो यस्तो खालको काम गर्नका लागि चाहिँ जस्तो विषयगत शाखाहरूको सक्रियता चाहिँ कतिको आवश्यक हुन्छ?
1: यस्तो त हामी त अब त्यही काम गर्नका लागि हो शाखाहरूले चाहिँ काम गर्नुहुन्छ उहाँलाई काम लगाउने हो काम लगाउँदाखेरि सबै शाखाहरूले चाहिँ आफ्नो काम चाहिँ अब म आइसकेपछि इमान्दारीपूर्वक नै गरेको देख्यो त्यस्तो चाहिँ कसै नगर्ने त्यो गर्ने भन्ने चाहिँ छैन सबै क्रियाशील भएरै काम गरिराख्नु भएको छ।
0: जस्तो विपद व्यवस्थापन समितिको भूमिका र सक्रियता आउँदा दिनमा थप बढाउनका लागि चाहिँ के गरेको भए अझ उहाँहरूको सक्रियता बढ्थ्यो होला?
1: विपद व्यवस्थापन समितिको भनेको पहिला त अब जुन नगरपालिका स्तरमा हुने विपद व्यवस्थापन समिति छ त्यसको चाहिँ क्रियाशीलता जरुरी छ। त्यो चाहिँ जनताले चाहिँ जनप्रतिनिधि चुनेर चाहिँ हाम्रो सुरक्षाका लागि हाम्रो विकास चौतर्फी विकासका लागि काम गर भनेर आफ्नो भएको अधिकार हस्तान्तरण गरेर पठाएका चाहिँ व्यक्तिहरू हुन् उहाँहरूले चाहिँ कसरी चाहिँ जनताको हित हुन्छ कसरी हामी यो हरेक विपद मात्रै नभएर अन्य कुराहरूबाट पनि भोलि विपदका लागि त्यहाँ पुग्नका लागि बाटोको कुरा चाहिएला खानेपानीको कुरा चाहिएला ढलको कुराहरू चाहिएला ती अन्य सरसफाइका कुराहरू ती सबै कुराहरूको चाहिँ जोहो गर्ने त्यसको व्यवस्थापन गर्ने भनेको चाहिँ राजनीतिक संयन्त्रले हो। त्यो राजनीतिक संयन्त्र चाहिँ परिचालित हुनुपर्छ। त्यो परिचालित हुनका लागि चाहिँ निरन्तर संवाद र सहकार्य जरुरी हुन्छ। त्यो चाहिँ बस्ती स्तरमा गठित भएका समिति समूहहरूसँग उहाँहरूको संवाद भइरहेको छ। त्यसो हुँदाखेरि चाहिँ उहाँहरूको क्षमता विकास गर्ने के गर्दा राम्रो हुन्छ भन्ने कुराका असल अभ्यासहरू सिक्ने र सकेसम्म चाहिँ विपद आउन नदिनका लागि चाहिँ आफ्ना गतिविधिहरू सञ्चालन गर्न सकियो भने चाहिँ राम्रो हुन्छ।
0: पूर्व तयारी र जनचेतनाको कुरा छ नि जुन उहाँ त यहाँले थुप्रै लगानी गर्नुभएको छ होइन हरेक समुदायलाई तालिम दिने उहाँहरूको जस्तो अब क्षमता विकास गर्ने अहिले चाहिँ टोल विकास संस्थालाई बर्गरलाई पनि जोड्नु भएको छ अभ्यास त गरिराख्नु भएको छ तर पनि समुदाय स्तरमा चाहिँ जनचेतना जगाउने खालको अभ्यास सञ्चालन गर्नका लागि थप के गर्न पाएको भए चाहिँ जस्तो बाढीलाई त हामी रोक्न सक्दैनौँ होइन नदी त फर्क्यो भने फर्किन्छ तर समुदाय सुरक्षित गराउनका लागि चाहिँ के गर्न पाएको भए अझ राम्रो हुन्थ्यो होला पालिकाको स्रोत थोरै छ यो गर्न पाएनौँ भन्ने केही छ।
1: पहिलो कुरा बाढी लगायतका प्राकृतिक विपदबाट जोगिने कुरो भनेको त सुरक्षाका चाहिँ हाम्रा चाहिँ पूर्वाधारहरू चाहिँ बलिया भरपर्दा चाहिँ हुन जरुरी छ। हामी अघि नदीकै कुराले बाढी आउने भने त प्रायः चाहिँ नदीबाटै हो। नदीलाई चाहिँ नियन्त्रण गर्नका निमित्त हामी कहाँ चाहिँ अब हरेक वर्ष चाहिँ नदीमा चाहिँ त्यसका चाहिँ ढुङ्गा गिटी बालुवाहरू थुप्रिने त्यसले गर्दाखेरि त्यहाँ पहाड बन्ने त्यो निकाल्न नपाइसकेपछि नदी दायाँ माया लाग्ने त्यसले चाहिँ बाढी ल्याउने त्यो खालको समस्या आइरहेछ। अर्को चाहिँ हामी वन जंगलहरूलाई हाम्रो घट्दै गइरहेछ टिकापुरमा वन जंगलहरू बढाउन सकिने अवस्था रह्यो। पूर्वाधार निर्माण गर्दाखेरि चाहिँ विपद मैत्री पूर्वाधार निर्माण पनि हुनु पर्यो। अब घरहरू निर्माण गर्ने सन्दर्भमा हामीले चाहिँ उत्पादन फोहोर मैलाको चाहिँ विसर्जनका कुराहरू होला यस्ता खालका चाहिँ हरेक कुरामा चाहिँ नगरपालिकाले यस्ता कुरा चाहिँ सचेतना चाहिँ जरुरी छ। हरेक मान्छेले हामीले विपदलाई चाहिँ भोलिका दिनहरूमा विपद यस्तो हुन सक्छ यसरी विपद आयो भने हाम्रो धनजनकोबाट हामी यसरी सुरक्षित गर्न सक्छौँ भनेर पहिल्यै आकलन गर्न सकियो भने चाहिँ त्यसले चाहिँ सुरक्षा बढाउन सक्छ। र हामी चाहिँ त्यो कुरामा चाहिँ अलिकति सचेत हुन सकेको अवस्था छैन। जस्तो हामीले चाहिँ सन् 2015 भूकम्पको हेर्यौँ एक दुई वर्ष सबै हामी नागरिकहरू सचेत भयौँ त्यसपछि फेरि हामीले
0: बिर्सिहाल्यौँ
1: त्यो हामी लापरवाहीमा हामी आफै गइहाल्छौँ। मेरै त हो नि मैले जस्तो पनि बनाउन सक्छु मेरो इच्छा भन्ने खालको चाहिँ सोचाइ हुन्छ त्योबाट चाहिँ बाहिर निस्किनु पर्यो। भोलिका दिनहरूमा विपद पर्यो भने हामी कसरी सुरक्षित हुने घर बनाउँदै त्यहीकै कुरा होला छो ठाउँमा बनाउनु पर्ने अग्लो ठाउँमा सुरक्षित हुनुपर्ने
0: आफ्नो
1: घर अगाडि ढल बनाउने वृक्षारोपणका कुराहरू विभिन्न कुराहरू हुन सक्छन्। ती कुराहरूमा चाहिँ आम नागरिकलाई सचेतना गराउने र नगरपालिकाले त्यो खालको चाहिँ आम नागरिकसँग साझेदारी र सहकार्य गर्न जरुरी छ। त्यसका लागि चाहिँ ठूला पूर्वाधार चाहिँ नगरपालिकाले बनाउने बाटोघाटोको कुराहरू होला खानेपानीका कुराहरू होला ढलका कुराहरू होला यस्ता कुरामा चाहिँ नगरपालिकाले लगानी गर्नु पर्यो र आम नागरिकहरूले त्यसमा चाहिँ सहयोग र सहकार्य चाहिँ नगरपालिकासँग गर्न सक्यो भने चाहिँ विपद त रोक्नै नसकिए पनि सुरक्षित हुन चाहिँ सकिन्छ।
0: जस्तो कहिले काहीँ मलाई पनि लाग्छ कि जस्तो लाखौं करोडौं खर्च गरेर नागरिकले घर बनाउँछ तर आफ्नो घर अगाडिको थोरै एक दुई लाखमा हुने ढल निर्माणमा पालिकाले पर्खिन्छ त्यही घर अगाडिको खाल्डा पूर्णका लागि चाहिँ पालिका आइदियोस् भन्ने चाहन्छ। यस्तो खालको सहकार्य हुन सक्थ्यो कि सक्दैन थियो।
1: अब हामी चाहिँ यो एकदम चाहिँ विडम्बना चाहिँ के छ भने हाम्रो विगतमा चाहिँ हाम्रो हजुरबुवाको पालादेखि हेर्ने हो भने हामी चाहिँ सामूहिक काम गर्नका लागि चाहिँ आम गाउँलेहरू चाहिँ बसेर सामूहिक काम गर्ने प्रचलन थियो। यहीँ पनि कुला बनाउँदा बाटो बनाउँदा चाहिँ बेगारी जाने भन्ने हुन्थ्यो मान्छे हजारौं मान्छे चाहिँ त्यसमा चाहिँ श्रमदान गर्न तयार हुन्थे। अहिले चाहिँ कोही पनि श्रमदान गर्न तयार हुनुहुन्न आफ्नो घरकै काम पनि सकेसम्म चाहिँ अरूले गरिदिए हुन्थ्यो भन्ने खालको छ। त्यो खालकोबाट बाहिर निस्किनुपर्छ। हामीले यसरी समाज बनाउने हो नगरपालिका बनाउने हो देश बनाउने हो भने सबैको ठाउँबाट चाहिँ योगदान हुन जरुरी छ। यदि हामीले त्यो योगदान गर्न सक्यौं र हरेक कुरामा चाहिँ सरकारलाई सहयोग गर्नुपर्ने कुराहरूमा गर्न सकियो र सरकारबाट सहयोग लिनुपर्ने कुरामा लिन सकियो भने त्यो सहकार्य दिगो पनि हुन्छ। त्यसले चाहिँ भावी पुस्तालाई सुरक्षित ठाउँ हामी हस्तान्तरण गर्न सक्छौँ। नभए यस्तै खालको चाहिँ कुराहरूले चाहिँ भोलिका दिनहरूमा चाहिँ असर पर्ने गरी चाहिँ काम भइरहेछ। त्यसबाट बाहिर निस्कन चाहिँ जरुरी छ।
0: भनेपछि भवन निर्माण गर्दा चाहिँ अलिकति कडाई गर्न आवश्यक छ अहिले पनि।
1: भवन निर्माणको त हामी कहाँ चाहिँ अब कडाई अहिलेसम्म हुन सकेको छैन। त्यो चाहिँ नक्सा पास गर्नुपर्ने नक्सा पास विरुद्ध बिगार्यो भने त्यसको त्यसको त भत्काउनु पर्ने नगरपालिकासँग अधिकार पनि छ. अब त हामी त्यति धेरै अगाडि जान सकेको छैन, उहाँ नक्सा पासकै कुराहरूमा पनि धेरै किचलो छ र अन्य घर र आफ्नो मनमर्जीले बन्ने कुराहरू पनि विकास निर्माणमा पनि अन्य विकास निर्माणमा पनि पालिकाले त्यो खालको अथवा संघीय सरकार प्रदेश सरकारसँग प्रदेश सरकारले जुन सहकारी गर्नुपर्ने थियो प्रदेश सरकारको सहकार्य नै छैन. अब संघीय सरकारका प्रोजेक्टहरूमा चाहिँ केही छ भनेपछि प्रदेश सरकारसँग चाहिँ लगभग सम्बन्धै छैन. उनीहरूलाई अप्ठ्यारो पर्यो भने मात्रै पालिका सम्झिने हो, नभएपछि त्यो खालको सहकार्य छैन. भनेपछि संघ प्रदेशले चाहिँ सहकारी गर्ने त्यो सँगै सरकारवाला अन्य संघ संस्थाहरू हुन सक्छन्, आम नागरिकहरू. विकास निर्माण कसरी गर्दाखेरि राम्रो हुन्छ त्यो खालको चाहिँ सहकार्य गरेर गर्न सकियो भने त हामी सबै कुराले चाहिँ राम्रो बनाउन सक्छौँ.
0: तर पनि जस्तो फेरि पनि विपद व्यवस्थापनका लागि चाहिँ पूर्व सूचनाको कुरा अघि पनि यहाँले पूर्व सूचना महत्वपूर्ण हो भन्नुभयो. पूर्व सूचनालाई चाहिँ प्रभावकारी बनाउन सकियो भने चाहिँ जोगिन सकिन्छ भन्ने छ नि त. जस्तो यसलाई प्रभावकारी बनाउनका लागि के कस्तो व्यवस्थाहरू छ
1: यहाँहरूसँग? पूर्व सूचना सकेसम्म त विपद आउनै नदिने खालको वातावरण बनाउने हो. विपद आउनै नदिने हो भनेपछि हामी त्यसै पनि सुरक्षित भइहाल्छौँ. तर अब आफ्नो कहिले प्राकृतिक प्रकोप हामीले चाहेर मात्रै नरोकिन सक्छ. त्यसका लागि चाहिँ अहिले त अब विभिन्न प्रविधिहरूको विकास भएको छ, कहाँ चाहिँ के हुँदैछ भनेर चाहिँ भौगोलिक अध्ययनहरू हुन सक्ने, मौसमका पूर्वानुमानका कुराहरू, यी कुराहरूले गर्दाखेरि चाहिँ हामी पहिल्यै सूचना दिन सक्ने अवस्थामा हुन्छौँ. त सूचना दिनका लागि हाम्रो प्राविधिक क्षमता, हाम्रो जनशक्तिको क्षमता बढाउने र आम नागरिकहरूलाई चाहिँ त्यसको लागि चाहिँ सबैलाई चाहिँ सुसूचित गर्ने, यो चाहिँ विपद चाहिँ आयो भने चाहिँ म यसरी जोगिन्छु भन्ने कुरा चाहिँ उहाँहरूलाई चाहिँ सुरक्षित गर्ने र त्यो खालको चाहिँ सामग्रीहरूको तयारी चाहिँ सरकारी तहबाट अथवा सामुदायिक संघ संस्थाहरूबाट त्यो गर्न सकियो भने सुरक्षा चाहिँ बढाउन सकिन्छ.
0: जस्तो अर्को कुरा चाहिँ जोखिममा रहेका वस्तुहरूको यहाँहरूले पहिचान पनि गर्नुभएको छ, हरेक वर्ष गर्नुहुन्छ होइन. र स्थानान्तरणका लागि चाहिँ केही उच्च घरहरू छन्, उच्च धाराहरू छन्। अब टिकापुरमा छ आवश्यक पूर्वाधारहरू धेरै वडामा चाहिँ निर्माण भएको छ, जस्तो जोखिममा रहेको वडाहरूमा. यस्तो कार्यमा चाहिँ संघ संस्थाहरूको सहकार्य कस्तो छ?
1: हामी कहाँ चाहिँ विपदका सन्दर्भमा चाहिँ सहकार्य चाहिँ राम्रै छ, किनभने विभिन्न गाउँ बस्तीहरूमा उच्च घरहरू बनाउने, त्यसको सेल्टरहरू निर्माण गर्ने काममा चाहिँ संघ संस्थाहरूले सहयोग गरिराख्नु भएकै छ. यही चोटि पनि हाम्रो चाहिँ 6 नम्बर र 4 नम्बरको सिमानामा चाहिँ एउटा चाहिँ हामीले पुल बनाउनु पर्ने थियो, त्यो प्र्याक्टिकल एक्सनकै सहयोगमा चाहिँ हामी त्यो पनि बनायौँ. उहाँले यसरी काम गरिराख्नु भएको छ. सामग्रीहरू चाहिँ पूर्व तयारीका लागि चाहिने सामग्रीहरू उहाँहरूले चाहिँ दिइराख्नु भएकै हुन्छ. एलयुसीको भवन चाहिँ उहाँहरूले बनाइदिनु भएको छ अर्को संस्थाले. यसरी विभिन्न संघ संस्थाहरूबाट पालिकालाई चाहिँ गर्नुपर्ने सहयोग भइरहेको छ, हामीले त्यो लिइराखेका पनि छौँ र भोलिका दिनहरूमा पनि त्यस्तो खालको सहकार्य त निरन्तर रहन्छ नि.
0: मिलेर काम गर्दा सजिलो हुन्छ,
1: त्यो त धेरै सजिलो हुन्छ. हाम्रो सरकारी संयन्त्रमा हाम्रो स्रोत साधन पनि सीमित हुन्छ, अर्को हाम्रो सार्वजनिक खरिद प्रक्रियाले चाहिँ अर्को खालको झन्झट भइरहेको हुन्छ. त्यसो हुँदा चाहिँ संघ संस्थाहरूबाट चाहिँ स्रोत साधन प्राप्त भयो भने अलिकति त्यसलाई हामीलाई सुरक्षित पनि हुने र हाम्रो आन्तरिक स्रोत चाहिँ अन्त डाइभर्ट गर्न सक्ने, अरू क्षेत्रमा चाहिँ लगानी गर्न सक्ने भएको कारणले हामी संघ संस्थाहरूसँग निकै राम्रो चाहिँ सहकार्य भइरहेको छ.
0: जस्तो अहिले जलवायु परिवर्तनका कारणले चाहिँ अब कृषि प्रणालीलाई पनि असर गरिरहेको, जस्तो विभिन्न वडाहरूमा छलफल गर्दाखेरि चाहिँ सामुदायिक व्यवस्थापन समितिकै पदाधिकारीहरूले भन्नुभएको छ कि अहिले चाहिँ जस्तो जलवायुजन्य प्रकोपहरूले चाहिँ हाम्रो खेती गर्ने तरिका पनि बदलियो, जस्तो उत्पादनमा पनि असर पर्यो भन्ने खालको छ. जस्तो यो कृषिलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि चाहिँ केही अभ्यासहरू सुरु भएको छ?
1: अब कृषिलाई जलवायु मैत्री बनाउने चाहिँ अभ्यासहरू नगरपालिकाले आफ्नो थोरै प्रयास नै छ. हामी चाहिँ बिउलाई चाहिँ अहिलेको मौसमसँग अहिलेको जलवायुसँग अनुकूल हुने खालका बिउहरूमा चाहिँ अनुदान दिने, त्यो खालको चाहिँ उनीहरूको चाहिँ सहलगानीमा त्यो दिने खालको कामहरू गरे. अरू अन्य चाहिँ उनीहरूलाई चाहिँ कसरी चाहिँ अहिले खेती किसानी कसरी गर्ने भन्ने सन्दर्भमा उनीहरूलाई चाहिँ अभिमुखीकरण गर्ने कामहरू चाहिँ नगरपालिकाबाट भइरहेको हुन्छ बेला बेलामा. यो जानकारी गराउने, यो खालको चाहिँ सिजनमा चाहिँ यस्तो खालको चाहिँ बाली लगायो भने चाहिँ यसले चाहिँ आमदानी गर्न सक्छ, यो चाहिँ पुराना खालका चाहिँ बाली चाहिँ अब बिस्तारै चाहिँ विस्थापित हुँदै गरेको अवस्थामा तिनको संरक्षण कसरी गर्न सकिन्छ, अझै अब यो जुन हामी आधुनिक मलहरूको प्रयोग गर्छौँ त्यसको चाहिँ विस्थापन कसरी गर्ने, यस्ता खालका कुराहरूलाई चाहिँ आम नागरिकसँग चाहिँ पालिकाले चाहिँ तालिम सहकार्य गरिराखेकै छ.
0: चैत्य धानमा पनि यहाँले प्रोत्साहन गरिराख्नु भएको छ?
1: चैत्य धानमा प्रोत्साहन गर्नु भएको छ. अरू त्यस्ता खालका जस्तो अब दुग्ध उत्पादनका कुराहरू छन्, अन्य चाहिँ तरकारी खेती, पशु व्यवसायका कुराहरू, अनि चाहिँ किसानहरूलाई चाहिँ प्रविधि हस्तान्तरण गर्ने कुराहरू त्यस्तो चाहिँ भइरहेको छ.
0: जस्तो यति धेरै काम हुँदाहुँदै पनि जस्तो विपद व्यवस्थापनमा नागरिकहरूको भूमिका आउँदै सक्रिय भएन कि भन्ने कतै कतै खड्किन्छ होइन, जस्तो नागरिकहरूले चाहिँ के भूमिका खेल्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
1: अब यो भन्दाखेरि चाहिँ अब अन्यत्र हुन्छ होइन, अब नागरिकहरूले चाहिँ सरकारलाई कुरेर बस्नु भएन, अब सबै यो सरकार आउँछ अथवा नगरपालिका आउँछ, प्रदेश आउँछ, सङ्घ सरकार आउँछ, त्यसले गरिदिन्छ नि, त्यसले गरिहाल्छ नि, हामी किन गर्ने भन्ने खालको सोचाइबाट पहिला मुक्त हुनु पर्यो। आफ्नो टोल छिमेकमा चाहिँ कस्तो खालको जोखिम हुन सक्छ त्यसको एनालाइसिस त बस्तीले भन्दा अरूले गर्न सक्दैन। पहिला त्यो जोखिमलाई चाहिँ गरेर त्यसको न्यूनीकरणका लागि चाहिँ योजना बनाउने र त्यसमा चाहिँ सरकारसँग कहाँ चाहिँ सहकार्य गर्न सकियो भने सुरक्षित हुन्छ भन्ने कुराको पहिलो त्यसको सुरुवात चाहिँ बस्तीबाटै हुनुपर्छ। त्यस पछाडि मात्रै हामीले चाहिँ विपदलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ आम नागरिकको धनजनको सुरक्षा गर्न सक्छौँ। अब सबै कुरा चाहिँ सरकारको मात्रै हो दायित्व हो, सरकारले मात्रै गर्नुपर्छ भनेर बसियो भने त्यसले चाहिँ जोखिम निम्ति आउँछ।
0: जस्तै बाढी आउँदा चाहिँ टिकापुर नगरपालिकाबाट गएर चाहिँ अपाङ्गता भएको नागरिक उद्धार गरिदिनुपर्छ भनेर पर्खिनु भएन,
1: त्यस्तो त हुँदै भएन किनभने टिकापुर नगरपालिका

0: तालिम दिने बसेर तालिम गर्ने केही कुरा सुन्ने घर जाने फेरि भोलिपल्ट बिर्सिहाल्ने खालको भयो भने त्यसले चाहिँ प्रतिफल दिँदैन। तर उनीहरूले त्यो चाहिँ बस्ती गाउँ बस्तीमा कसरी चाहिँ उपयोग गरेको छ, सिकेको कुरा चाहिँ उपयोग गर्नु पर्यो, अनि आफू बाहेक अरू नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ त्यसको चाहिँ सूचना प्रवाह गर्नु पर्यो र त्यो सूचना चाहिँ नगरपालिकासँग निकटमा रहेर चाहिँ सहकार्य चाहिँ गरिराख्नु पर्यो। त्यसो भयो भने मात्रै हुन्छ, नभए चाहिँ अब नगरपालिकाले लगानी गरिराख्ने काम गरिराख्ने तर चाहिँ आम नागरिकले यस्तै हो सरकारी काम चलिहाल्छ अब चाहिँ गइदिने हो उपस्थिति भइदिने हो बस्ने हो फर्किने हो भन्ने ढंगले बुझ्यो भने चाहिँ त्यसले परिणाम चाहिँ दिँदैन।
1: हुन्छ, मिठो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। अन्त्यमा के भन्नुहुन्छ?
0: धन्यवाद, त्यस्तो केही छैन। अब बर्खाको सिजन छ, अहिले चाहिँ हामी विभिन्न खालका प्रकोपको अवस्था छ। बर्खामा चाहिँ बाढ़ी पहिरोका कुरा अब हामी जहाँ टिकापुरमा त पहिरोको कुरा त भएन, सर्पकारी कुराहरू छन् र अन्य चाहिँ अब अहिले अब बौलाको कुरोहरूको समस्या चाहिँ थेबिसको सुईको पनि अभाव छ भन्ने कुरा आइराखेको छ। त्यसभन्दा हरेक विपदबाट जोगिनका लागि चाहिँ नगरवासी सम्पूर्ण चाहिँ आमा बुवा दाजुभाइ दिदीहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु, सुरक्षित भइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु।
1: विपदमा पर्नुभयो भने पालिकालाई सम्झिनु होला,
0: त्यो त सधैँभरिलाई छँदैछ।
1: हुन्छ, यहाँलाई कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। पर्नु प्रशासकीय अधिकृत सुमन धितालसँगको छलफलसँगै आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारी सकियो। कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया सुझाव सल्लाहका लागि हाम्रो ठेगाना कार्यक्रम विपद व्यवस्थापन चौतारी, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz र हाम्रो सम्पर्क नम्बर 091-561-255 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता दुर्गा देवकोटा पनि बिदा हुन्छु। नमस्कार।

0: मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
1: शिक्षाशास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गते देखि।
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस।
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।

0: नेपाली विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जाना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 98-49-85-18-08।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
4: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्ट बाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्ट बाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई।
5: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
6: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
7: मृत पनराज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। ती मध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढी उत्तर कोरियाका छन्। परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका थानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको दुई सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डाफर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्ति आएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
8: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
9: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
8: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
10: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
8: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
11: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
8: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
12: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्नमा अनुरोध गर्न चाहन्छु र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सड़कमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सड़कमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एमुनाहट दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभा महोदय।
8: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुदन गुरूङले नेपालमा आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
4: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।
13: जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
8: काठमाण्डुको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाण्डुको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाण्डुका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
5: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
6: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेको थियो। 2:30 बजे मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
5: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
6: दाई यो मेरो गल्ती केही पनि थिएन, डाइरेक्ट अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाई। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
5: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
6: हजुर।
5: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
6: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेको छ। अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेका छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आदि काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ। अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
5: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
6: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म, आफ्नो जिउमा छर्किन्जेलसम्म, आगो सलाई कोरेर जलाउन्जेलसम्म, त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
5: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
6: बाबा मम्मी म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
5: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
6: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
5: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
6: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
5: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
6: नै नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइट गरी बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
5: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
6: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
5: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्?
6: हुन त भयो तर अब उनीहरू ऊ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
5: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा, सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट 2-2 जना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
7: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
5: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: से कबू का पी रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आज का कना हो बाबा फिर उस बाटिन गतिलो ठाव से झोला आन लसे तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला आन लाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहे आनल झोला जस का टस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-2373।
3: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध
4: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रङ वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: भने आए कमिन सर।
1: आऊ आऊ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: पाउन कठिनाई भएमा अस्पताल प्रशासनको

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप बाट रतन चौधरी को नमस्कार। टीकापुर नगरपालिकाको चालू आर्थिक वर्ष को खाता बंद अवधिसम करीब 75% बजेट मात्र खर्च भएको छ। चालू आर्थिक वर्ष में नगरपालिकाको 1,05,51,00,000 रूपया बजेट रहेकोमा 78,75,00,000 रूपया मात्र खर्च भएको छ। 66,76,00,000 रूपया चालू तर्फको बजेट रहेकोमा 53,85,00,000 रूपया 80.67% र 38,75,00,000 रूपया छुट्याएको पूंजीगत तर्फ 24,80,00,000 64.25% रूपया मात्र खर्च भएको टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभएको छ। ठेक्का लगाउँदा प्रतिस्पर्धा भएर यसरी घटाघट भएको ठूलो आयोजनाको समयमा काम नसकिदा अर्को वर्ष दायित्व सारेको खर्च प्रगति कम देखिएको बताउनु भएको छ। टीकापुर नगरपालिकामा यस वर्ष 70 योजना टेन्डर मार्फत कार्यान्वयन भएका छन्। ती ठेक्काहरू निर्माण व्यवसायहरूबीच प्रतिस्पर्धा भएर खर्च घटेको छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पहिलो चौमासिकमा काम नभएको र पेट्रोलियम मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले टोकेको समयमा काम गर्न नसकिएकोले खर्च कम भएको बताउनु भएको छ। टीकापुर नगरपालिकाको राजस्व संकलनको लक्ष्य भने पार गरेको छ। आर्थिक वर्ष सकिन 6 दिन बाँकी रहँदा लक्ष्य भन्दा 87,00,000 रूपियाँ बढ़ी राजस्व संकलन भएको नगरपालिकाका राजस्व शाखा प्रमुख नन्दबहादुर केसीले बताउनु भएको छ। नगरपालिकाले यस वर्षको लक्ष्य 8,50,00,000 रूपियाँ राखेकोमा असार 26 गतेसम्म 9,37,00,000 रूपियाँ राजस्व संकलन भएको छ। जानकी गाउँपालिकाको चालू आर्थिक वर्षमा 84.11% खर्च भएको छ, जसमा पूंजीगत तर्फ 64.31% र चालू खर्च 92.43% खर्च भएको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाको 64,94,00,000 बजेट रहेकोमा 45,62,00,000 रूपियाँ मात्रै खर्च भएको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभएको छ। जोशीपुर गाउँपालिकाले चालू आर्थिक वर्षमा 85.24% बजेट खर्च गरेको छ। गाउँपालिकाका लेखा अधिकृत टिपेश तिमिल सेनाका अनुसार चालू तर्फ 93.19% र पूँजीगत तर्फ 66.14% गरी जम्मा 85.24% बजेट खर्च भएको छ। लम्कीचुवा नगरपालिकाले आर्थिक वर्ष 2082-83 75.18% रकम खर्च भएको छ। चालू तर्फ 88.32% र पूँजीगत तर्फ 57.04% बजेट खर्च भएको छ। नगरपालिकाको 1,22,00,000 बजेट रहेकोमा 91,78,00,000 रूपियाँ खर्च भएको नगरपालिकाका लेखा अधिकृत झनक न्यौपानेले जानकारी दिनुभएको छ। टीकापुर 8 स्थित त्रिभुवन मावि बटनपुरले शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ। नगरपालिकाले कक्षा 8, 10 र 12 का विद्यार्थीहरूको सिकाइमा सुधारका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयमा अध्ययन गराउने शिक्षकलाई ल्यापटप वितरण गरिएको र कार्यक्रमको अध्यक्ष तथा प्र रविन्द्र कठाइटले जानकारी दिनुभएको छ। कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरी विशिष्ट अतिथि रहनु भएको थियो। टीकापुरका सामुदायिक विद्यालयमा अध्ययनरत शिक्षकहरूलाई शैक्षिक दायरी वितरण गरेको छ। टीकापुर सामुदायिक विद्यालयका 400 शिक्षकहरूलाई दायरी वितरण गरेको बताएको छ। दायरी शिक्षकलाई पाठ्य योजना बनाउन सहयोगी हुने बताएको छ। टीकापुर नगरपालिका शिक्षा शाखाले टीकापुर अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई शैक्षिक दायरी वितरण गरेको हो। दायरीमा शिक्षकले दैनिक पठन पाठन गर्दा आवश्यक पर्ने निर्देशन सहितको दैनिक पाठ योजना निर्माणमा सहयोग पुग्ने गरी नमूना तयार पारिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आरोपमा एक बाल विकास शिक्षिका विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। कैलाली स्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका नन्द कुमारी शाही विरूद्ध आयोगले मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा शाहीले 2066 मंगसिर 3 गते बाल विकास शिक्षक पदमा नियुक्त हुँदा भारतको माध्यमिक शिक्षा परिषद उत्तर प्रदेशबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको छ। सोही नक्कली प्रमाणपत्रको आधारमा उनले लामो समयसम्म सरकारी सेवा लाभ र सुविधा लिएको आयोगले जनाएको छ। आगामी साउन 1 गतेदेखि सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 साता प्रभावित हुने भएको छ। हरेक नयाँ आर्थिक वर्षमा लागत सार्न नियमित सुनवाई रोकिने अभ्यास छ। सोही अनुसार यो वर्ष नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने बताएको छ। संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। गणेश नेपाली आत्मदाह घटना र सुकुम्बासीमाथि अमानवीय हरकत गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेका छन्। सरकारकै कारण गणेश नेपालीको आत्मदाह गर्नु परेको उनीहरूको आरोप छ। नेपालीको आत्मदाह घटनाको अनुसन्धान गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। वैदेशिक रोजगार बोर्ड अन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीको आर्थिक वर्ष 2082-83 का लागि वैदेशिक रोजगारीमा गएका मृत्यु अशक्त श्रमिकहरूका छोराछोरीलाई प्रदान गरिएका छात्रवृत्तिको विवरण उपलब्ध गराएको छ। विवरण अनुसार हालसम्म देशभरका कुल 3,363 जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, स्वरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: महाराज परीक्षित इस प्रसंग में श्रीमद भागवत को महत्व को बारे प्रकाश पार दे। अब ब्रह्मचर्य को वर्णन विस्तार बताऊं छु। ब्रह्म को पूर्ण आचार में रहने लाई ब्रह्मचारी भनिन्छ। पूर्ण ब्रह्म को ज्ञान ले पूर्ण भएको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। पूर्ण ब्रह्मत्व र स्वामित्व में रहेको व्यक्ति पूर्ण ब्रह्मचारी नै रहन्छ। ब्रह्म नपाएर खोज में लगे त्यो पत्ता लगाउने कोशिश गर्ने पनि ब्रह्मचारी नै रहन्छ। तर ब्रह्मचर्य भन्नासाथ जीन कम्बल बाष्पको आफ्नै आश्रय लिएर जटाजुट बेरिएर नङ्केश पालेर गुरु को आधार बमोजिम सात घर बाट दस घर डुल्ने एघार घर बिल्कुल न डुल्ने नियम कानून भित्र रहने ब्राह्मण क्षेत्री वैश्य शूद्र सबै ब्रह्मचर्य रहन सक्छन्। नारी जाति ब्रह्मचर्य रहन सक्छन्। किनभने देखिन यो ब्रह्मचर्य भनेको सबको अधिकार को प्राप्ति कुरा हो। त्यस भित्रको आचार संहिता में रह्यो भने सबैजना ब्रह्मचर्य हुन सक्छ। यसमा ब्राह्मण मात्रै ब्रह्मचारी हुने पुरुषै मात्रै ब्रह्मचारी हुने भन्ने सवाल होइन। सबले हुन सक्ने प्रकारको नीति यस शास्त्रले बताएको छ। त्यो ब्रह्मचार्यको नियम। अर्को कुरा सिद्धि को भजन में के भन्न होला भने सिद्धि भनेको कुरो काम सकिनुलाई सिद्धि भनिन्छ। अणिमा महिमा लगीमा आदि गरिएका सारा सिद्धि हुन्छन्। अणुमा ज्यादै नै अणु अनि त्यसदेखि पछाडीबाट ठूलोमा ज्यादै ठूलो भएको विश्व ब्रह्माण्डको नायक भगवान विराट पनि हो अणु पनि हो। यसै कारणबाट भित्र पनि सूक्ष्ममा पनि ईश्वरै छ। जब यस किसिमबाट ब्रह्माण्डमा पनि ईश्वरै छ। अब त्यसको बारेमा एउटा डुम्रीको उपमा प्रमाण गर्दिउँ। एउटा डुम्रीको जब दानामा कहीँबाट पुवाल हुँदैन ठिक त्यो डुम्री पाकिरहेको छ तर फटाफटाएर हेर्नुहोस् त एउटा भुरेर उडेर जान्छ एउटा ती मरिरहेको हुन्छ प्राय गरेर। त्यो कहीँबाट पस्ने पुवाल छैन। त्यो बाँच्नेवालालाई कसले बचायो मर्नेवालालाई कहाँबाट काल छिरेर मराएर गयो त नि फेरि। यसै कारणले कण कणमा अणु अणुमा भगवानको व्यापकता छ यसको अर्थ है त। त्यसै कारणले सबैमा ईश्वर व्यापकता छ। एउटै मात्र कुरा हो देख्नेवालाले देख्छ नदेख्नेवालाले देख्दैन। जस्तै हामी आफ्नो कुनै किसिमको रोग पत्ता लगाउनु पर्यो भने डाक्टर कहाँ जान्छौं। तर डाक्टरले चाहिँ यो रोग लागेको हो भनेर पहिचान गर्छ। उसका सूक्ष्म यन्त्रले पहिचान गरिदिन्छ यो किटाणु यो किसिमको किटाणुलाई यो रोगको लागि यो उपचार गर्नुपर्छ भनेर। तर हामीले पनि त्यही हेर्छौं हेर्न त त्यो दूरबीन हेरौंला तर हामी पत्ता लाउन सक्दैनौं किनभने हामीमा त्यो दृष्टि छैन। त्यस्तै हामी पनि ज्ञानको दृष्टिभित्र बसेर हेरौं। विश्व ब्रह्माण्ड सारामा ईश्वरको वास छ अन्य ठाउँ हुन सक्दैन। सबै ठाउँमा परमात्माको वास हो जलमा थलमा यहाँ वहाँ भित्र बाहिर सबै ठाउँमा प्रभुको वास हो। यही कुरालाई मध्यनजर राख्नुहोस्। यसमा जब सिद्धान्तले यही निर्णय गर्छ विश्वभरि नै ईश्वरको वास हो यो यहाँ वहाँ भन्नै पर्दैन कसलाई देखाउँ। जडमा पनि छ जडमा नभए ढुङ्गो पूजा किन गर्ने त नि हामी। माटोमा किन पूजा गर्ने मृत्तिका बनाएर। पृथ्वीमा पूजा गरेका छ ईश्वर छ भनेर तत्प्रकार छ भूरसी भूमि शोधायत भनेर भूरसि भूमिरसि तिरसि विश्वधाय भुवनस्य धरित्री भनेर त्यो पृथ्वीलाई के को देवता भनेर पूजा गर्ने त नि। आकाशमा अन्तरिक्ष शान्ति भनेर पूजा गरेको छ। तल पूजा गरेको छ अनन्तेश्वराय नमः भनेर। जलमा वरुण देवता भनेर पूजा गरेका छ। हावामा वायु देवता पूजा गरेको छ। त्यति मात्रै हो र कस्तो दयालु संस्कार छ हाम्रो। संसारमा सबैभन्दा उग्र कुचरो भनेको काग त्यसलाई पूजा गरेका छ काग तिहार। कुकुर जस्तो नीच योनिमा जन्मिएकोलाई कुकुर पूजा गाईको पूजा गोरुको पूजा त गरेछ लो भयालो। सबै ठाउँमा भगवानको वास प्रभु नभएको ठाउँ कहाँ छ र महाराज परीक्षित सबै ठाउँमा व्यापकताले पूर्ण भएको हो भगवानको वास हो। यसै कारणबाट भित्र बाहिर सम्पूर्ण संसारमा भगवान हुनुहुन्छ। त्यसै कारणबाट हामीले राम्रोसँग अध्ययन गर्न सकेमा हामी भित्र अणु अणुमा कण कणमा विश्व ब्रह्माण्डमा सबै ईश्वरको वास हो भनेर यस अध्यायले प्रमाण गर्यो। अब सबभन्दा उत्तम ब्रह्मचारी भनेको बान प्रस्तावी भनेको के भनेदेखि जब जंगलमा जाने गिठा भ्याकु र चिउरी खाने खनेर जोतेको चिज उम्रिएको खाँदै नखा भने नखाने केवल प्रकृतिको सौन्दर्यबाट तयारी भएको सामग्रीको भोजन गर्ने त्यो ब्रह्मचारी र बान प्रस्तावी हुन्छ। सन्यास भनेको के स त्यो न्यास मानेको आङ बाँधेर बस्ने आफ्नो शरीरलाई बाँधेर बस्ने आफ्नो इन्द्रियलाई कस्ने मन रूपी लगामले इन्द्रिय रूपी घोडालाई कब्जामा राखेर आशा संग्रह त्यागेर एकान्त जग्गामा हरिहर आर्चनमा चित्त वृत्ति गर्ने सन्यासी हुन्छ। सन्यासीको जब योग हो योग माने प्लस हो प्लस माने जोड हो जोड माने यी जीव र आत्माको सन्धिपत्र हो। त्यसै कारणले योगीलाई अलग भन्छ नि भन्दैन मागे बेला अलग भनेको के यो लोकलाई छोडेर म त परलोक अलग अर्कै लोकमा गई भनेर भनेको कतै तोरी माग्छन् कतै कोदो माग्छन् त्यस्ता र त्यसै कारणले है चुतिनतिर तोरी माग्छन् महाराज परीक्षित यही प्रभावबाट अलग संसारबाट अलग भएको यो विश्व ब्रह्माण्ड।
1: राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरेपछि विश्व ब्रह्माण्ड सारा भगवानको स्वरूप हो, बाहिर हुन सक्दैन राजा।
0: यसभित्र जल मथलमा विश्व ब्रह्माण्डमा सारा भगवानको बास हो भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्सन छ। हरि भन न, हरि भन न, छैनन् हरि भन।

0: महाराज परीक्षित भाई भगवान ने विश्व ब्रह्मांड महासारादी को भाषावक्री स्थित जीवन को वर्णन विस्तार बताऊं दे हुई भक्सन से बनने संबंध को कथा है सद्यवट। जय बोलो श्रीमद भागवत महापुराण को
1: जय।
0: अब गृहस्थी धर्म को वर्णन सुनो। हामी गृहस्थी खेती करने, व्यापार करने, उद्योग करने, जागिरी खाने, व्यवसाय में लगने, ये सब गृहस्थी। हामी गृहस्थी हूं। सब गृहस्थी ले दश दान गर्नु पर्छ। दश दान भनेको के हो? कमाएको आय आर्जन को प्रतिशत को आधार में 10% सामाजिक हित का लागि दान करने दश दान भनिन्छ। मर्ने बेला त्यो गर्ने दश दान भने हो। त्यो त मर्ने बेला कपास, नुन, सक, चीनी अलिकति, एउटा पैसा 5 पैसा कतको सुनमा घोटेर मर्न लागि गाई 6000 जनाले बोकेर ल्याएको लत्याई राखेर तार देउरी कता पाएर कसले तार्ने? त्यो त आतुर दान। दश दान भनेको आफ्नो प्रतिशतको आय आर्जनले जति छ त्यसको 10% सामाजिक हितका निमित्त दान दिन सक्यो भने धर्मको रक्षा, धनको रक्षा दुइटैको रक्षा हुन्छ। त्यसकारणबाट दश दान गर्नु दश दानको विषय हो। अनि गृहस्थीले सबभन्दा उत्तम कर्म के गर्नु भनेदेखि अतिथि को सत्कार गर्नु। अतिथि भने के हो? तिथि ने मिति टुप्लुक्क आफ्नो घरमा आउनेलाई अतिथि भन्छन्। बोलाएर आउनेको नाम आह्वानबाट आएकोलाई पाहुना हुन्छ। त्यो अतिथि को सत्कार गर्नु बढी। गाईलाई घाँस दिएर पूजा गर्नु, स्याल कुत्तालाई उब्रिएको जुठो भोजनले पूजा गर्नु, तुलसीलाई जलले र मलले पूजा गर्नु, सूर्य नारायणलाई अर्घ दिएर पूजा गर्नु, अतिथिलाई भोजनबाट पूजन गर्नु, ब्राह्मणलाई सत्कारबाट पूजा गर्नु भनेको छ। त्यो हो पूजाको विधान। अब गाईलाई पानी खनाइदिएर र मल र जल राखिदिएर जब गाईको पूजा भयो, घाँस दिएपछि गाईको पूजा भयो, तुलसीलाई घाँस दिएर पूजा भयो, मल र जल राखेपछि पूजा भयो। अनि त्यसदेखि पछाडिबाट अब बाहुनलाई पानी खनाइदिएर पूजा हुन्छ, दही रकेर दिए पूजा भयो, हो कि होइन? गणेशजी पनि दङ पर्नु भयो अहिले यस कारणले, हो कि होइन? दही रकेर दिए को उठ्छ? आखिरमा यिनै यिनै पूजाका विधान, यिनै पूजाका नियम, पूजाका कान गृहस्थीले गर्नुपर्ने। हामीले खन्दा, जोत्दा, डल्ला फटाउँदा, खोर्सदा, घाँस काट्दा, कुटनी, पिलनी, पिसनी गर्दा पाप लाग्दैन। किनभने हामीले गरिएको खेतीको अन्न चराले खायो, मुसाले खायो। हामीले गरेको खेतीको अन्न सारा सम्पूर्ण हामीले नुहाई खायौं, सारा अग्नि देवतालाई बुझाएर खायौं। हामीले गरिएको खेतीको अन्न चोरले खायो, जब फटाले लयो अर्थात डाँकाले हर्यो। त्यति मात्रै होइन, हामीले गरेको खेतीको अन्नले जब राजालाई कर बुझायौं, सरकारलाई, त्यसै कारणबाट त्यो हामीले गरिएको अपराध लाग्न सक्दैन सरकार। त्यो नचाहिँदो काममा टेके पनि गृह ब्रह्मचारी बानर प्रस्ताव सन्यासीलाई पाप, तर हामी गृहस्थीलाई चाहिँ पाप लाग्न सक्दैन। धेरै कुरामा जब गृहस्थीको जीवनलाई छुट मानेको छ, त्यसैले हामी गृहस्थीले अत्यन्त सजग तरिकाले हिंसात्मक दङ्ग नगरिकन केवल पारमार्थ भक्तिमा चित्त लगाएर प्रभुको प्रार्थना गर्नु, भजन गर्नु कहिले नटुटाइकन। अनि अर्को कुरा के छ? गृहस्थी जीवन उत्तम जीवन हो। गृहस्थीले सधैँ सर्वदा भगवानको भजन कीर्तन गर्ने, कहिले नटुटाउने, प्रभुका चरण रूपी कमलमा ध्यान मनन कीर्तन गर्ने, शाश्वत ब्रह्मको उपदेशका लागि वहाँ जाने, कर्तव्यबाट च्युत हुन नसक्ने। यो अनि गृहस्थीले जम्मा 96 श्राद्ध गर्नु भनेको छ। 12 अंशी, 12 संक्रान्ति, 24 एकादशी, 16 श्राद्ध, व्यातिपात, वारुणी योग, ऐन फिरेका दिन, त्यसपछिबाट रवि संक्रान्ति र त्यसपछि मातामा श्राद्ध, एकोदिष्ट श्राद्ध गर्दा 96 हुन्छ। कहिले गरिसक्ने? तर यो सम्भव हुँदैन। तर त्यो सम्भव नभए के गर्नुहोस् भनेदेखि एकोदिष्ट र माले श्राद्ध नभुल्नुहोस्, अरू दिन तर्पण दिनुहोस्, बस कुरा हो। यही हो गृहस्थीले गर्ने। गृहस्थी सदा सर्वदा कन खानी बेलामा भूपतये स्वा, भुवन पते स्वा, भूतानाम पते स्वा, अग्निवेशा नराय स्वा अर्पण गरेर खाने। भोज खाँदाखेरिमा भगवानलाई श्री कृष्णार्पणमस्तु भनेर अर्पण गरेर खाने गृहस्थी जीवन हो। गृहस्थीले जब ध्यान पूजा पाठ गर्ने, गृहस्थी जीवनमा सधैँ सर्वदा बिहान देवताको पूजा, मध्याह्नमा ऋषिको पूजा, अपराह्नमा पितृको पूजा, स्वयं सन्ध्यामा भगवानको भक्ति, त्यस बेलामा आफूले खानु नखाइकन जब बस्न सक्दैन गृहस्थी, खानुपर्छ, खेती गर्नु पर्यो, खानु पर्यो। तर खाँदाखेरिमा लघु आएर सुखा भयो, थोरै खानु, नखाएमा बाधा हुन्छ, खानै पर्छ भन्ने शास्त्रोक्त पद्धति छ। तर गृहस्थीले सदा सर्वदा गर्न आफ्नो कर्तव्यबाट चाहिँ च्युत हुनु हुँदैन। तीर्थ व्रत दान धर्म यज्ञ जप पूजा पाठ सारा नियमभित्रका वस्तुहरू हुन्, त्यसलाई प्रतिपादन गर्दै जानु। अनि गृहस्थी सधैँ सर्वदा एकादशीको व्रत लिनु, अहिले नचाहिँदा व्रत पनि नलिनु, नचाहिँदा व्रत, आइतबार पनि व्रत, सोमबार नि व्रत, मंगलबार नि व्रत, बुधबार नि व्रत, बिहिबार नि व्रत, जान ठग्ने व्रत, जान ठग्नका लागि व्रत बस्ने, कोही नभए बेला काजु र पेस्ता, स्याउ र अङ्गुर, सुन्तला खाएर मजा बसेर खामला भएर जब व्रत लिने, त्यस्ता पाए हामी पनि किन खान्थ्यौँ, आठवटा पिठो सधैँ व्रत लिन्थ्यौँ हामी पनि। यसै कारण त्यो जान ठग्ने व्रत पनि नबस्नु, फेरि शरीरलाई सुकाएर पनि व्रत नबस्नु, पन्ध्र दिनको एक दिन चाहिँ बस्नु, किनभने ऊ त्यो एम्प्लिफायर पनि बजाएको बजाइ गर्ने भने ड्यामेज भएर जान्छ, यो माइक्रोफोन नै जान्छ, त्यो इलेक्ट्रिक पनि जब बाले बाले गर्ने भने त्यो नि बिग्रिन सक्छ, त्यसलाई पनि मार्ने निभाउने, त्यसलाई पनि निभाउने, त्यसलाई पनि निभाउने गर्यो भनेदेखि एकछिन आराम दियो भने त्यसको स्वास्थ्य खर रहन्छ, हाम्रो शरीर पनि चलेको चलै भन्यो भनेदेखि एकैचोटि खर्लङ खुर्लुङै जान सक्छ। यसको लागि पन्ध्र दिनको एक दिन चाहिँ नखाइकन बस्नु, स्वास्थ्यलाई लाभ पनि हुन्छ, पूर्ण फाइदा पनि हुन्छ, तब आफूलाई व्रत बसेको अनुभूति र आफूलाई धर्म पनि हुन्छ। सधैँ खाएको खाइ पनि नगर्नु, सधैँ भोको पनि नबस्नु, कालो डर लाग्दो गोमन सर्पलाई अब टोक्छ छि टोक्दैनस् भनेर समाउन थाल्यो भने के हुन्छ, टोकेर जान्छ। हाम्रो शरीरलाई पनि अब भोको बसेर सजाइदिन्छु भन्दा भन्दै उही मर्यो भनेदेखि के गर्ने, शरीरमा स्वास्थ्यमा लाभ भएन भने के को भोको बस्ने, के को पुण्य गर्ने। त्यसै कारणले शरीरलाई जतन गरेर राखेर पुण्य गर्नु, सँगै सधैँ सिँगारिए सिँगारियै गर्ने भने चाहिँ होइन, फेरि जतिखेर पनि ऐना लियो, लिपस्टिक लियो, हिँड्यो, जहाँनिर गयो फेरि त्यहीँ दल्यो, ऐना हेऱ्यो, हिजो आजका त्यस्तै त गर्छन् नि धेरै जस्तो, बाटा पनि गएर फोकाएर हेर्न थालिन्छ, त्यस्ता सूर्य भएपछि के लाग्छ। त्यसैले यो नियम, त्यसदेखि पछाडिबाट आखिरमा आफ्नो नियम नछोड्ने, भाव भक्ति र श्रद्धा र प्रेम ईश्वरमाथि राखेपछि पुग्छ यो व्रत गृहस्थीले गर्ने हो। चारवटा जयन्ती, महाशिवरात्रि, कृष्ण अष्टमी, राम नवमी, अक्षय तृतीया, यस्ता पवित्र दिनहरूलाई चाहिँ जयन्तीको रूपमा लिनु, एकादशी पूर्ण व्रत लिनु, अरू समय भने कुरा सम्भव छैन। भगवानलाई सम्झन कहिल्यै नछोड्नु, यसै छ नि व्रत, आइतबार सूर्यनारायणको व्रत, आइतबार सूर्यनारायणलाई प्रेम गर्नु, इष्ट देवता मान्नु, सोमबार शिवजीलाई मान्नु, इष्ट देवता मान्नु, मंगलबार गणेशलाई इष्ट देवता मान्नु, बुधबार घरका जब कुल देवतालाई जब विशेष रूपमा मान्नु, बिहिबार जब गुरुचरणको सेवा गर्नु, शुक्रबार भगवतीको प्रार्थना गर्नु, शनिबार विष्णुको प्रार्थना गर्नु, बस सकी गोली, यिनै हुन् दिनदिनैका बारका जब देवताहरू छँदैछन्, यिनै देवताहरूको प्रार्थना गर्यो भने सम्भव पूर्ण रूपमा प्राप्त भइहाल्छ। राजा परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि, अब नारी व्रत धर्मको वर्णन विस्तार सुन्न पाऊँ, छोरी मान्छेको व्रत भनेर राजा परीक्षितलाई नारीहरूले गर्नुपर्ने धर्म सम्बन्धी उपाख्यान बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। अब त्रिजातिले गर्नुपर्ने धर्म सम्बन्धी वर्णन, स्त्री भन्ना साथ तीन भन्ने शब्द हुन्छ, त्रि भनेको नारी भन्न साथ नरको नारी पनि हुन्छ, नारी भन्नाले अरि शत्रुले नभएको जात भन्ने कुराको बोधन पनि हुन्छ। छोरी मान्छेको शत्रु हुँदैनन् रे, उयो कहिले कहिले जल्टा जल्टी गर्ने मात्रै हो, बोतल्ला बोतली गर्ने मात्रै हो। आखिरीमा अब नारीहरू व्रतमा त्रि नारी, त्रिजाति धेरै जात, बाबाको घरमा एक जात, बिहा गरेपछि अर्को जात, अर्को थर, त्यसलाई
1: छोडेर अन्तै जान पर्यो परिवेश त्यस्तो भयो भनेदेखि अर्कै ठाउँमा जात र थर जहाँ गयो त्यहीँ जात र थर आउने छोरी मान्छेको। यता बाउकी छोरी एक जेठी माइलालाई दिएपछि माइली हुन्छ, त्यस्तो हुन्छ। उहाँ गएपछि माइली माइली भन्छन् बोल्न परेको। अब त्यो माइलासँग त्यस्तै कागताले बिग्रियो र साइलासँग गए साइली नि त होइन्छ नि के। जहाँ गयो ती जहाँ गयो ती जात, जहाँ गयो ती थर, गोत्रनी सँगसँगै जानी, त्यस्तो बन्दोबस्त छ नि। अब नारीहरू संयमी सरल दया क्षमा शान्ति सहिष्णुता छ लक्षणले नारी बताएको छ। शान्ति हुनु, दया गर्नु, क्षमा गर्नु, सहिष्णुतामा रहनु नारीको लक्षण हो। नारीहरू रिसहारा देवसी र रागी नहुनु, शान्ति हुनु भनेछ। छिटो नहिन्नु पनि भन्छ। सरल हुनु, दया हुनु, क्षमा राख्नु, शान्त हुनु, मान्ने गर्ने जनावरलाई मान्नु, सासू ससुराको जेठाजीहरूको मर्यादा, गुरुकुलको मर्यादा, मान्ने गण्य गजनहरूको मर्यादा, यो नारीको काम। घर सफाई, पतिको सेवा, शुश्रूषण, सद्भाव नारीको काम। नारी जातिलाई यस किसिमबाट ठूलो हैरान पनि छ बाहुर। सधैँ कुट्नु छ, सधैँ पिट्नु छ। त्यो जब पिसेर खाने चलन थियो नि त, कुटेर खाने चलन थियो नि त, अहिले धान जब यस किसिमबाट त्यो पिस्नु र कुट्नु कति थियो, त्यो त अहिले पो हरायो। नारीलाई कत्रो आपत्ति र विपत्ति, सबभन्दा जब पछि सुत्ने उनीहरू नै हुन्, सबभन्दा पहिला उठ्ने उनीहरू नै हुन्, मन पर्यो उनलाई चुट्ने ल हो भयो। र नारीहरूमाथि ठूलो प्रकारले घाटा थियो, ठूलो बाधा थियो, अहिले सुधार भएको छ, हुँदै जाओस्, यो राम्रै कुरा हो। अब नारीहरूका उपरमा भगवानले बनाएको हात हेर्नुहोस् कति नरम छ। ती हात सधैँ घाँस काट्ने र दाउरा खोज्ने र भात पकाउने र भाँडा मान्ने हात हेर्नुहोस् कति नरम छ। ती हातले भगवानले खटाइदिनु भएको छ, तिमी नरम काम गर, कति राम्रा हात छन् ती। छोरा मान्छेको उफ्सेर नगरेको तास फिटिया होला, अरू केही गरे छैनन् ती हात। गङ्ग्रङ्ग परेका छन् वर्ग जरा जस्ता।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।